0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: इधाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको छ बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 22 गते शुक्रबार, सन् 2026 अगस्त 7 तारिक साउन कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव।
0: ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। बिरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै, भित्री पनि अझै अभाव।
1: कोदोजन्य बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो, परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै।
4: कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको पाउरोटी बन्न थाल्यो। कोदो चाहिँ हामीले अहिले भन्छौँ, कोदोलाई चाहिँ सहर पसेको छ, सहर पसेको कारणले यसको महत्व पनि बढी छ।
0: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी, अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने।
1: र फिफाको निलम्बनका कारण नेपाल एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देश औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले देशभरि 8 सुरुङ मार्ग बनिरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययन क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67.1 करोड रुपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले देशमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्र मातहत देशभरिका सुरुङ मार्गको अध्ययन, अनुसन्धान तथा निर्माण हुने गर्छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मधेस द्रुत मार्गका 7 र सिद्धार्थ राजमार्गमा सिद्ध बाबा सुरुङ मार्ग बनिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्रे, लेनडाँडा, महादेवतार, चन्द्राम भीर, देवीचौर, सिसौटार र मौरीवीर सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्ग आयोजनाको कुल लम्बाई मध्ये 15.4% खण्डमा सुरुङ मार्ग निर्माण भइरहेका छन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले देशभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो। सिद्ध बाबा सुरुङ मार्ग योजनाका प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। पूर्व सचिव इन्जिनियर केशव कुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा भइरहेका सुरुङ मार्ग निर्माणले देशको भौगोलिक कठिनाई तिर्दै यातायातमा काया पलट ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटालाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउनेछ। यसबाट यातायात थप सुरक्षित, नियमित र 12 महिना सञ्चालन हुनेछ। गोर्खापत्रमा खबर छ।
6: यसैबीच पूर्वाधार विकास मन्त्रालयले 25 वर्ष सन् 2050 काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मस्यौदा तयार गरेको छ। गुरू योजनामा भूमिगत दुई तिले सुरुङ निर्माणदेखि काठमाडौँको रत्न पार्कदेखि भक्तपुर जोड्ने मेट्रो रेल निर्माण र सञ्चालनसम्मका विषय समेटिएको छ। मेट्रो रेलको जायकाले नै अध्ययन गरिदिने तयारी समेत गुरू योजनामा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना आयोजनाका निर्देशक सुशील बाबु ढकालका अनुसार गुरू योजनाको अनुमानित लागत 6 खर्ब रूपियाँ छ। गुरू योजनाले गौशाला चाभैल खण्ड पुरातात्विक क्षेत्रमा पर्ने र सड़क विस्तार गर्ने ठाउँ नपाएकाले भूमिगत सुरुङ निर्माण गर्ने वा जमीनमाथिबाट जाने विकल्पबारे उल्लेख गरेको छ। चाबेल गौशालामा 1562 मिटर लामो दुई तले सुरुङ मार्ग बनाइनेछ। शहरका साँगुरा र बोटलेन लेक भएका ठाउँमा भूमिगत मेट्रो सञ्चालनको योजना समेटिएको छ। गुरू योजनामा पूर्वाधार निर्माण बाहेक यातायात क्षेत्रमा प्रणाली स्थापनादेखि सुधारसम्मका विषयलाई समेत समेटिएको छ। कारोबारमा खबर छ।
5: नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा 3.5 महिना अघि भएको फैसला पुनरावलोकन हुने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको इजलासले हिजो फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन तत्काललाई तरेको छ। साउन 29 को राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कोर्ने बताएका छन्। दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन्। सर्वोच्चको आदेशपछि 15 महाधिवेशन भन्ने अन्यलमा परेको छ। भदौ 2 वडा अधिवेशन गरेर 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका छ। आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वकै केन्द्रीय कार्य समितिले मान्यता पाउनेछ। सर्वोच्च अदालतले हिजोको आदेशमा निर्वाचन आयोगले गरेको निर्णय बदर नहुने गरी भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्य समिति नै आधिकारिक हुने भएको छ। देउवापक्षी नेता विमलेन्द्र निधिले भेला नसर्ने भए पनि अब अलग पार्टी तत्काल नबन्ने बताउनुभयो। देउवापक्षका अर्का नेता मिल विश्वकर्माले विभाजनको डिलमा पुगेको कांग्रेसलाई सर्वोच्च अदालतको आदेशले जोगाइदिएको बताउनु भएको छ। असन्तुष्ट पक्ष राष्ट्रिय भेलाको तयारीमा लागिरहेका बेला संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा थियो। महामन्त्री प्रदीप पौडेलले पूर्व निर्धारित नीतिमा महाधिवेशन हुने कि नहुने भन्नेमा छलफल गरेर औपचारिक धारणा बनाउने बताउनुभयो। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अबको 26 स्वदेश फर्कने हुनुभएको छ। स्वास्थ्य उपचारका लागि फागुन 13 सिंगापुर जानुभएका उहाँ यही 26 राति काठमाडौँ आइपुग्ने नेता प्रकाश शरण महतले पुष्टि गर्नुभएको खबर कान्तिपुरले लेखेको छ।
6: देशमा ग्यास भण्डार गृह भइदिएको भए नेपाल आयल निगम एनओसीले अहिले जस्तो संकटमा सरक्क निकालेर उपभोक्ताले चाहे जति दिन सक्थ्यो, तर भण्डार गृह निर्माण गर्ने 10 योजना अलपत्र हुँदा आपूर्ति असहज भएका बेला उपभोक्ता रित्ता सिलिण्डर बोकेर ग्यासको खोजीमा चारैतिर भौतारिने बाध्य छन्। भारतबाट आपूर्ति गडबड़ हुँदा वा आयातभन्दा बजारमा माग बढ़ी हुँदा आवश्यकता अनुसार झिकेर दिनेकै लागि ग्यास भण्डारण चाहिने हो। 2072 वैशाखको भूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका बेला ग्यासको संकट निम्तिएपछि आयल निगमले त्यही वर्ष भण्डार गृह निर्माण गर्नुपर्ने योजना अघि सारेको थियो। 59 ग्यास उद्योगले भारतको हल्दिया, मथुरा, बन्थरा, पारादीप, दुर्गापुर र बैरानी रिफाइनरी पुगेर ग्यास आयात गर्दै आएका छन्। भारतीय रिफाइनरीदेखि ग्यास उद्योगसम्मको ढुवानी बापत वार्षिक झण्डै 6 खर्च हुने गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यास ढुवानीका लागि भारतीय व्यवसायीकै बुलेट प्रयोग भइरहेका छन्। त्यसैले निगमले ढुवानी भाड़ा बापत भुक्तानी गर्ने सबै रकम भारतीय व्यवसायीले पाइरहेका छन्। सर्लाहीमा भण्डार गृह निर्माण भए त्यहाँसम्म सिधै पाइपलाइनमा आउने र देशभित्र मात्रै ढुवानी खर्च लाग्ने हुँदा ठूलो रकम बचत हुने निगमको बुझाइ छ। नयाँ पत्रिकामा खबर छ।
5: केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि बिरगंज नाका भएर भित्रिने ग्यास बुलेटको संख्या भने बढ़ेको छ। बिरगंज नाका भएर साउन 1 20 सम्मको 20 अवधिमा ग्यास बोकेका 979 वटा बुलेट भित्रिएका छन्। 2082 सालको यसै अवधिमा बिरगंज नाका भएर 869 वटा ग्यास बुलेट भित्रिएका थिए। 2083 साउन 1 20 सम्म गएको वर्षको यसै अवधिभन्दा 120 बुलेट बढ़ी अर्थात 979 बुलेट भित्रेका हुन्। नेपाल आयल निगमको बिरगंज कार्यालयका प्रमुख मोहन प्रसाद शाहका अनुसार देशको झण्डै 60% खाना पकाउने ग्यास भित्रिने बिरगंज नाकाबाट निर्वाध रूपमा ग्यास बोकेका बुलेट भित्रिरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासमा कृत्रिम अभाव, कालो बजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई हुँदा 98511 16773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्ने मन्त्रालयले जनाएको छ। बजारमा पछिल्लो समय ग्यास अभाव भएपछि मन्त्रालयले उपभोक्तालाई गुनासो गर्न सम्पर्क नम्बर दिएको हो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा खान पकाउने एलपी ग्यासको अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यासको आयात नियमित भइरहेको र बजारमा उच्च मागका कारण अभाव देखिएको जनाएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा कोदोजन्य बालीको उत्पादन र महत्वबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया।

0: सँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
0: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव, काँग्रेसको आधिकारिकता पुनरावलोकन हुने भएपछि पार्टी विभाजन तत्काललाई टर्यो, देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र, बिरगज नाकाबाट पहिले भन्दा ग्यास पुलेट धेरै भित्रिए, अझै अभाव लगायतका खबर प्रस्तुत
4: गर्यौं। धान गहुँ मकैपछि कोदो फापर मुख्य खाद्यान्न बाली हुन्। कोदो समग्रमा चौथो मुख्य बाली मानिन्छ। कोदो मध्यपहाड़ी क्षेत्रमा मात्रै होइन तराई सहित सबै जिल्लामा उत्पादन गर्न सकिन्छ, तर पछिल्ला वर्ष कोदोको क्षेत्रफलसँगै उत्पादन पनि घट्दो छ। स्वास्थ्यका हिसाबले समेत महत्वपूर्ण कोदोजन्य बालीलाई पोषणविदले सुपर फूड नै मान्ने गरेका छन्। यही गुणका कारण पछिल्ला वर्ष उपभोग गर्नेहरू बढेसँगै कोदोको माग पनि बढ्दो छ। माग बढेसँगै आयात गर्नुपर्ने अवस्था छ। अब जानकारी सहित साथी मदन पौड्याल।
5: कोदो अनि फापरलाई पहिला दुःखको साथी भन्ने गरिन्थ्यो। दुःखको साथी भए पनि यी बाली हेलामा परे। कोदोलाई त बहुगुणी बाली नै मान्ने गरिन्छ। कोदो खेतीमा पर्याप्त पानी चाहिँदैन अनि मलको खासै चिन्ता गर्नु नपर्ने, उत्पादन गर्न सके वर्षौंसम्म राख्न सकिने, सुरक्षित भण्डारण गर्न सके त घुन किराले दुःख पनि नदिने हुँदा किसानले क्षति भयो भनेर गुनासो गर्नु पर्दैन। नेपाल कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत।
6: पानीले भिज्यो स्टोर गरेको ठाउँमा भने त्यो कुहिन्छ होइन, नभएदेखि चाहिँ त्यो जति वर्ष राख्यो भने त्यसमा घुन अरू किराहरू केही पनि लाग्दैन कोदोमा। त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खान हुन्छ, हामी खान्छौँ नै। हाम्रो घरमा हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो, नयाँ कोदा स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी कहाँ। अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन्।
5: बहुगुणी बाली कोदोको उत्पादन र क्षेत्रफल क्रमशः घट्दो छ। मुख्य बाली धान झण्डै 14 लाख हेक्टरमा खेती हुँदा कोदो र कोदोजन्य बालीको खेती निकै थोरै अर्थात 3 लाख हेक्टर क्षेत्रफल पनि पुग्दैन। कोदोको उत्पादन वार्षिक पुग नपुग 3,30,000 टन हुने गरेको तथ्याङ्क छ, तर उपभोग बढ्दो रहेकोले भारत चीन लगायतका देशबाट आयात बढ्दै गएको छ। आर्थिक वर्ष 2082-83 झण्डै 62 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार बनाएर खान सकिन्छ अनि अहिले शहरमा यस्ता परिकार खाने क्रम बढेको छ।
6: काठमाडौँतिर कहीँ जाँदाखेरि यहाँ कोदोको ढिँडो पाइन्छ भनेर लेखेको साइनबोर्डहरू हामी भेट्छौँ होइन, र यसको महत्व त्यो सँगै बढ्नुको साथसाथै यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या। कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको चाउचाउ बन्न थाल्यो होइन, कोदोको पाउरोटी बन्न थाल्यो। यो कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ, सहर पसेको कारणले यसको महत्व पनि बढी छ।
5: कोदो, कागुनो, जुनेलो, फापरको उपभोग पछिल्लो समय बढ्दै गएको हो। शहरमा कोदो फापर लगायतको खोजी हुन थाले पनि गाउँघरमा उत्पादन गर्न किसानलाई साह्रै समस्या छ। जनशक्तिको अभाव र यी बालीमा आवश्यक प्रविधि उपलब्ध छैनन्। आयातको भरमा माग धान्नुपर्ने बाध्यता छ। सरकारले पनि यी बालीको उत्पादन बढाउन खासै प्रयास गरेको छैन। उत्पादन घट्दै जाने, माग चाहिँ बढ्ने, यस्तै अवस्था रहे आयात अझ बढ्नेछ। फेरि कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत।
6: अहिलेको जुन डिमान्ड छ र मध्य पहाड़मा यसको खेती गर्ने प्रक्रियालाई चेन्ज गरेनौ र सरकारले यसलाई सपोर्ट गरेन भने अबको 2 वर्षपछि झन्डै अहिले आएको भन्दा दोब्बर कोदो चाहिँ आयात हुन सक्छ अहिलेको नेपालको मागलाई हेर्दा।
5: कोदोजन्य बालीमा उन्नत प्रविधिको प्रयोग अनि किसानलाई अनुदानको व्यवस्था गर्न सके उत्पादन तथा उत्पादकत्व बढ्न सक्छ, जसबाट अहिले बढ्दै गएको मागलाई धान्न र भइरहेको आयातलाई

0: प्रतिस्थापन गर्न सकिन्छ।
1: कोदोजन्य बालीको बढ्दो माग, बजार र उत्पादनका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीपी बस्नेतसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, मौसम पूर्वानुमान महाशाखाले हिजो धेरै प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरे पनि कुनै पनि ठाउँमा ठूलो पानी परेन। महाशाखाले हिजो बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरेको थियो, तर आज बिहानसम्म ती क्षेत्रमा पानी परेको छैन। गैराती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा सामान्य पानी परेको छ भने कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा छिटपुट पानी परेको छ। त्यसबाहेक धेरैजसो ठाउँमा बदली भए पनि पानी परेन। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जनाएको थियो। महाशाखाले हिजो बेलुकी निकालेको मौसमी बुलेटिन अनुसार आज देशका कुनै पनि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन। महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै तराई भूभागको केही ठाउँमा मध्यमसम्मको वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार भोलि भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: डिस्कम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई अहिलेको सरकारले अनलाइन सरुवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरुवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरुवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ। तर पहिला पहुँचवाला कर्मचारीलाई भने यो नियम लागू हुने गरेको थिएन। सरुवामा सन्तुलन कायम गर्न सेवा प्रवाह प्रभावकारी बनाउन र वर्षौंदेखि एकै ठाउँमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरुवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा सफ्टवेयर तयारी गरी विधिसम्मत रूपमै सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा गरेको जनाएको छ। मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाको निवेदन माग गरे पनि सुगमकै कार्यालयमा रोज्ने कर्मचारीको संख्या उल्लेख्य भए पनि यस अगाडि कर्मचारी सुगम र दुर्गम क्षेत्रमा बसेका तथ्याङ्कका आधारमा कर्मचारीलाई सरुवा गर्न थालिएको खबर आजको गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले यसैको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नु भएको बीबीसीले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। यसै गरी गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइने बताउनु भएको छ। उहाँले यसअघि अमेरिकी सर्वोच्च अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको अर्को कानूनी उपाय खोजिएको समेत बताउनुभयो। व्हाइट हाउसका नीति प्रमुख स्टिफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरेर सन्तान जन्माउने उद्देश्य राख्नेहरूले अमेरिकी नागरिकताको सुविधाको दुरूपयोग गरिरहेको आरोप लगाउनुभयो। उहाँका अनुसार यस्ता सन्तानले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सरकारी सुविधा प्राप्त गर्ने गरेका छन्।
6: अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यसैगरी नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरी

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: संख्या 57,897 अर्थात 81.19% रहेको बोर्डले जनाएको छ।
5: विद्युत नियामक आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्य सहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो।
4: सरकारले कर्मचारीको नयाँ तलब मान स्वीकृत गरेको छ। मन्त्री परिषदको अस्ति बुधबार बसेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा पालिकामा कार्यरत कर्मचारीको नयाँ तलब मान र सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो।
5: गएको जेठ यता समस्याग्रस्त सहकारी संस्थाका 2,700 भन्दा बढ़ी बचतकर्ताले झण्डै 3.5 करोड़ रूपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको झण्डै 2 महिना जेठ पहिलो हप्तादेखि अहिलेसम्म 2,769 बचतकर्तालाई 3.69 करोड़ रूपियाँ बचत फिर्ता गरेको जनाएको छ।
4: जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन्। 2 वर्षदेखि आकर्षक मूल्य पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ। यस विस्तारसँगै जुट उत्पादन बढ़ने भएको छ।
5: काठमाडौँ उपत्यकाका नदी किनारबाट अवैध बस्ती र संरचना हटाएर खाली गरिएको झण्डै 4,000 रोपनी जग्गालाई अब हरियाली, सार्वजनिक पार्क र खुला मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने योजना सरकारले अघि बढ़ाएको छ। बागमती, विष्णुमती, मनोहरा र गंगपु खोलाको किनारमा वर्षौंदेखि अतिक्रमणमा परेका क्षेत्र खाली गरिएपछि अब ती ठाउँलाई सार्वजनिक उपयोगमा ल्याउने तयारी शुरू भएको खबर आजको नयाँ पत्रिकामा छ।
4: वैदेशिक रोजगार व्यवसायहरूले सरकारलाई दिएको 15 दिनको अल्टिमेटम आज सकिँदैछ। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन ठोस नीतिगत सुधार नगरे श्रमिक विदेश पठाउने प्रक्रिया नै रोक्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।
5: संघीय सरकारी निकायमा कार्यरत करारका कर्मचारीको व्यवस्थापनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। करारका कर्मचारीको व्यवस्थापन पेचिलो बनेपछि यसबारे अध्ययन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो।
4: र आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। काया कैरनमा उपालो उखानको
5: जीव भन्दा जीविका प्यारो
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव।
4: देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। वीरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्री पनि अझै अभाव।
5: कोदो जन्ने बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो। परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै।
4: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने।
5: र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजारमा खाना पकाउने ग्यास पाउन अझै मुश्किल छ। सरकारले भने विज्ञप्ति र सूचना निकालेर अभाव छैन, साइट चाहिएमा फोन गर्नुहोस् भनेर आश्वासन दिने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अभाव भनेर लेखिएको रित्तो सिलिण्डर बोकेर एकजना मान्छे रुल्ल टुल्ल हुँदै बाटोमा हिँडिरहेका छन्। त्यही बेला सरकारले ग्यासको विवरण लेखिएको विज्ञप्ति देखाएको छ अनि ती मान्छे भन्दैछन् यो कागजलाई सल्काएर भात पकाउने कि लाइन जोडेर खाने सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: होइन दिदी, किन निराश भएर बस्नु भएको?
4: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न। त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
1: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 54 304।
6: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
7: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
8: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
1: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98 681 086 93।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाघ झैं।
10: हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहानको भेरी खबरबाट डिलु राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैनिकको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
11: अब खबर विस्तारमा। कर्णालीमा जल संरक्षण गर्न भन्दै सरकारले यस वर्ष 27 करोड़ 15 लाख बजेट विनियोजन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा सम्भावित स्थान छनौट गरी जलाधार संरक्षणको योजना बनाएको जनाएको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलाधार संरक्षणको योजना ल्याएको हो। मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले यस वर्ष सम्भावित क्षेत्रको पहिचान गरी गुरी योजना निर्माणको काम अघि बढ़ाइएको बताउनुभयो। भूक्षय नियन्त्रण, जमीनको उत्पादकत्व वृद्धि र पानीका स्रोतको दिगो व्यवस्थापनका लागि प्राकृतिक जल पुनर्भरण पोखरी मार्फत बहुआयामिक उपयोगलाई बढ़ावा दिने गरी कार्यक्रम कार्यान्वयन गर्न लागेको छ। पछिल्लो समय धमाधम निर्माण भइरहेका सड़क उपाधारले पानीका मुहान सुक्न त तथा सुक्ने तथा वातावरण प्रदूषण बढ़ेकाले सरकारले जलाधार व्यवस्थापनको नीति अवलम्बन गरेको हो। सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्रको संरक्षणका लागि योजना बनाएको छ। वीरनगरमा दिगो रूपमा पानीको सुरक्षा र भू जोखिम न्यूनीकरणका लागि उत्तरी जलाधार क्षेत्रको संरक्षण गर्न गुरू योजना निर्माण गरिएको हो। वीरनगरको माथिल्लो कट्टी क्षेत्रमा रहेका पानीका स्रोत संरक्षण गर्दै तल्लो क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गर्ने जनाइएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेत वीरनगर नगरपालिकाको 1, 4, 5, 7 र 12 माथिल्लो भागलाई समेटेर गुरू योजना निर्माण गरिएको छ। वीरनगर उपत्यकामा आउने पानीको मुख्य स्रोत उत्तरी क्षेत्रमा रहेको नेवारे खोला, खोर्के खोला, झुप्रा खोला, खरी खोला, बोरी खोला र इसाम खोला, त्यस्तै आँपडाँडी खोला, सोली घोप्टे खोला लगायतका रहेका छन्। यिनै खोलाको मुहान क्षेत्रको एकीकृत योजना तयार पारिएको छ। यस्तै पानीको संरक्षण, स्रोतको संरक्षण, पहिचान र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर योजना निर्माण गरिएको छ। जलाधार क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक कार्यक्रम बनाएर कार्यान्वयन गर्दैछ। कर्णाली प्रदेश सरकारले प्रदेश सरकारले आर्थिक वर्ष 81-82 नीति तथा कार्यक्रममा समेटेर गुरू योजना निर्माणको योजना ल्याएको थियो। गुरू योजनामा विशेष गरेर माथिल्लो तटीय क्षेत्रको संरक्षणमा जोड़ दिएको छ। पानीको स्रोत भएको क्षेत्रको संरक्षण र तल्लो क्षेत्रमा परिचालनका लागि योजना बनाइएको छ। बाढ़ी पहिरो, विपद व्यवस्थापन, नदी खोलाको सीमांकन गर्न र पानीका मुहानको पहिचान गर्नका लागि जलाधार संरक्षण योजना बनाइएको हो।
10: कर्णालीमा सरकार विस्तारमा ढिलाइ भइरहेको बारे सदनमा समेत आलोचना भइरहेका बेला सत्ता साझेदार नेकपा एमाले यसमा मुख्यमन्त्री मंगलबहादुर साय नै अग्रसर नभएको आरोप लगाएको छ। एमाले सरकारको नेतृत्व गर्ने व्यक्ति नै औपचारिक रूपमा संवादमा अग्रसर नहुँदा पावर सेयरिङदेखि मन्त्री छनौटको काममा ढिलाइ भएको बताएको हो। एमालेका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री शाहीले मन्त्री परिषद विस्तार गर्ने कुरामा अग्रसरता नदेखाएको बताउनु भएको छ। गत 12 गते मुख्यमन्त्री नियुक्त भएका शाहीले अहिलेसम्म एकजना पनि मन्त्री नियुक्त गर्न सक्नु भएको छैन। मन्त्रालय भागभण्डादेखि सबै कुराको जिम्मेवारी उहाँले नेपाली कम्युनिष्ट पार्टीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीलाई दिएको बताइएको छ। शाही मुख्यमन्त्री नियुक्त भएदेखि नै मुख्यमन्त्री उहाँ र सत्ता साझेदार दल एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री यामलाल कर्णालबीच संवाद हुन सकेको छैन। यता नेकपा इन्चार्ज शाहीले नियमित भेटघाट भइरहेको दावी गर्दै केन्द्रबाट नै प्याकेजमै सहमति आउने बताउनु भएको छ। यसअघि प्रदेशसभा बैठकमा विपक्षी सांसदहरूले यतिका दिनसम्म सरकारले लाई अनिर्णयको बन्दी राख्नु राम्रो नभएको भन्दै आलोचना गरेका थिए।
11: दैलेखका 11 स्थानीय तहले विकास निर्माणमा समन्वय र सहकार्यलाई संस्थागत गर्ने सहमति गरेका छन्। संघ प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माण, सेवा प्रवाह, विपद व्यवस्थापन तथा साझा सरोकारका विषयमा देखिएका समस्या समाधान गर्न यस्तो निर्णय गरिएको हो। यस्तै दुलु नगरपालिकाको आयोजनामा सम्पन्न जिल्ला संघ प्रदेश तथा स्थानीय तह संयुक्त सक्रिय समन्वय बैठकले अन्तर सरकारी सम्बन्धलाई प्रभावकारी बनाउन समझदारी पत्र स्वीकृत गर्दै नियमित संयुक्त समन्वय बैठक सञ्चालन गर्ने पनि निर्णय गरेको हो। केन्द्रबाट प्रभाव हुने सेवाबारे सम्बन्धित निकायले स्थानीय तहलाई नियमित जानकारी गराउने व्यवस्थापनका सम्बन्धमा पनि निर्णय गरिएको छ। बैठकले संयुक्त सक्रिय समन्वय बैठकको अवधारणा तथा समझदारी पत्र स्वीकृत गरी सम्बन्धित स्थानीय तहको कार्यपालिकाबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ। जिल्ला सदरमुकाम स्थित एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत सुरक्षा, कानूनी सहायता, स्वास्थ्य उपचार तथा व्यवस्थापन सेवा उपलब्ध गराउने कार्यलाई थप प्रभावकारी बनाइने भएको छ। बैठकमा विकास आयोजना कार्यान्वयन, विपद व्यवस्थापन, नदीजन्य पदार्थको व्यवस्थापन, अन्तरपालिका समन्वय तथा स्थानीय तहका असल अभ्यासका विषयमा छलफल भएको थियो। एउटा योजनामा संघ प्रदेश र स्थानीय तहको लगानी हुँदा समन्वय अभावका कारण काममा ढिलाइ, योजनाको दोहोरोपन तथा स्रोत साधनको प्रभावकारी उपयोग नसकेका विषयमा सहभागीले धारणा राख्दै यस्ता समस्या समाधानका लागि नियमित समन्वय संयन्त्र आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ। यस्तो प्रकारको बैठक जिल्लामा पहिलो पटक आयोजना गरेको हो। नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले आगामी बैठकमा प्रत्येक स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम, विकासका प्राथमिकता, कार्यान्वयनका चुनौती तथा समाधानका प्रस्ताव सहित सहभागी हुनुपर्ने बताउनुभयो। साझा सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णय गर्न सके समन्वय बैठक अझ प्रभावकारी हुने बैठकको निष्कर्ष थियो। प्रमुख जिल्ला अधिकारी आनन्द सारूले नदीजन्य पदार्थको अवैध दोहन रोक्न स्थानीय तहलाई परिपत्र गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो।
10: रुकुम पश्चिममा थुनुवा बोकेको गाड़ी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। रुकुम पश्चिमको मुसीकोट नगरपालिका 8 ताउने स्थित मध्य पहाड़ी राजमार्गमा जिल्ला कारागार कार्यालय रुकुम पश्चिमको BP03001X3953 नम्बरको भ्यान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद बहादुर पौडेलले रुकुम पूर्वबाट फर्कँदै गरेको भ्यान विपरीत दिशाबाट आइरहेको कर्णाली प्रदेश 03001P0768 नम्बरको पल्सर बाइकसँग ठोकेर दुर्घटना भएको बताउनु भएको छ। दुर्घटनामा परेर मोटरसाइकलमा रहेका एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको प्रहरीले जनाएको छ। डीएसपी पौडेलले मृत्यु हुनेमा 8 पिसकोट नगरपालिका 7 21 वर्षीय निवास बोहरा रहेका बताउनु भएको छ। यसै गरी 8 पिसकोट नगरपालिका 10 18 वर्षीय गणेश साई गम्भीर घाइते हुनुभएको छ। उहाँलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएकोमा थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान रेफर गरिएको छ। जिल्ला कारागार कार्यालय रुकुम पश्चिमबाट थुनुवा बन्दीलाई साक्षी बयानका लागि रुकुम पूर्वमा रहेको रुकुमकोट जिल्ला अदालतमा उपस्थित गराई फर्कने क्रममा गाड़ी दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट शाखाबाट असै देवेन्द्र कुमार थापाको नेतृत्वमा गएको टोलीले घाइतेहरूको उद्धार गरेको हो। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
12: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि 90 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ। साथै 90 कोटामा खुलातर्फ 6 र समावेशी तर्फ 5 सहित 11 जनालाई पूर्णकालीन छात्रवृत्तिको व्यवस्था रहेको छ।
12: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी। आवेदन दिने अवधि 2083 श्रावण 29 गते सम्म। परीक्षा मिति 2083 श्रावण 31 गते। नतिजा प्रकाशन 2083 भदौ 3 गते। परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल। आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0956 98412-88391 98580-40382
13: सूचना।
12: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत दिशा पिसाब खकार वृद्धि तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
14: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
12: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455। स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
12: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बी हाइड्रो पावर आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म प्रवेश परीक्षा भदौ 6 गते शनिबार प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ आवेदन फारम दस्तुर 2000 मात्र आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ
13: साथै आवेदन दस्तुर कनेक्ट आइपीएसबाट पनि तिर्न सकिनेछ भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-699-35707 98-490-56367 र 98-482-60-422
15: रेडियो भेरी एफएम
10: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीसँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ यतिन्जेल हामीले कर्णालीमा जल संरक्षण योजना कार्यान्वयन हुँदै यस वर्ष 27 करोड़ 15 लाख विनियोजन लगायतका खबर प्रस्तुत गर्यौं
11: अब बाँकी खबर लुम्बिनी प्रदेशमा 11,814 घरधुरीका 51,000 भन्दा बढ़ी नागरिकहरू उच्च जोखिममा रहेका छन् प्रदेशमा मनसूनजन्य विपदका लागि कार्यक्षेत्र भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 विन्ध्यवासिनी वाहिनी मुख्यालयले मनसूनजन्य विपदको जोखिम बढ़ेको जनाएको छ प्रभावित बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि उद्धार राहत तथा पूर्व तयारीका कार्य क्रमलाई तीव्र पारेको वाहिनीले दावी गरेको छ वाहिनीपति दीपक अधिकारीले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरी जनशक्ति परिचालन उद्धार सामग्री व्यवस्थापन र समुदाय स्तरको पूर्व तयारीलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ उहाँले विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वय पनि सुदृढ गरिएको जानकारी गराउनु भएको छ तत्काल सूचना संकलन र उद्धार समन्वयका लागि प्रदेशका 983 वडामा प्रत्येक वडाबाट 25 जना स्थानीयलाई विपद सूचकका रूपमा परिचालन गरिएको छ साथै 277 जनालाई विपद स्वयंसेवक तालिम प्रदान गरिएको छ यसैगरी विपदको अवस्थामा तत्काल परिचालन गर्न 11 जना तालिम प्राप्त गोताखोर 347 जना विपद विशेषज्ञ तथा 3,759 जना विपद व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ प्रदेशका बाँके बर्दिया र दाङ सहित 5 जिल्ला बाढ़ीको उच्च जोखिममा रहेका छन् प्युठान रोल्पा र रूकुम पूर्व सहित 6 जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् सशस्त्र प्रहरीका एसएसपी वीरेन्द्र बहादुर अयरले उद्धार कार्यलाई प्रभावकारी बनाउन 17 वटा रबर बोट 4 वटा मोटर बोट एम्बुलेन्स हेभी इक्विपमेन्ट तयारी तथा अन्य उद्धार सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो यस वर्ष मनसूनजन्य विपदको प्रभाव नियन्त्रणका लागि बर्दियाको राजापुर बाँकेको कुण्डा र कचनापुर लगायतका अस्थायी मनसून प्रतिकार बेस स्थापन गरिएको छ
10: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले मनसूनजन्य विपदको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अप्नाउन तथा पूर्व तयारीमा रहन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ मनसूनजन्य विपदको पूर्व तयारी शान्ति सुरक्षा र सेवा प्रवाहका बारेमा प्रदेशका 10 वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल माध्यमबाट भएको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो मुख्यमन्त्री शाहीले विपद प्रतिकारका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय कायम गरी तयारी अवस्थामा रहन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ मुख्यमन्त्री शाहीले विपद प्रभावित क्षेत्रमा तत्काल उद्धार राहत र पुनस्थापनाका कार्यलाई प्राथमिकतामा राख्न जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्न तथा नागरिकको जीवधनको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिनुभएको छ विपदका लागि आवश्यक पर्ने राहत सामग्री र राहत रकम प्रदेश सरकारबाट उपलब्ध गराइने भन्दै उहाँले जिल्लामा आवश्यक समन्वय र तयारीलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताउनु भएको छ बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले मनसूनका कारण उत्पन्न हुन सक्ने जोखिम बाढ़ी पहिरोको अवस्था विपद पूर्व तयारीका लागि गरिएका कार्य उद्धार तथा राहत व्यवस्थापन लगायतका बारेमा जानकारी गराएका छन् यस्तै उनीहरूले आवश्यक स्रोत साधनको उपलब्धता शान्ति सुरक्षाको समग्र अवस्था तथा नागरिकता प्रदान गर्दै आएको सेवाका बारेमा पनि मुख्यमन्त्री साईलाई ब्रिफिङ गरेका छन्।
11: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ भने यो 81.19% बराबर रहेको हो। यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यको मूल अभिलेखबाट सच्याइने पनि जनाइएको छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np एसएमएस र आईभीआर सर्भिसबाट पनि प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो।
10: भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
13: सूचना
12: यही साउन 23 गते शनिबारका दिन
13: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
12: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
11: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
16: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
16: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
17: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै ट्यामेन्टहरूको शल्यक्रिया सेवा।
16: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
17: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
16: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
17: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
13: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
13: भोक लागेको बेला आफ्नो मिठै खानेकुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
18: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
13: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
12: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
13: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: Radio Bheri FM

0: महिला नै तथा महिला भलिबलमा 12 जना खेलाड़ी सहभागी हुने भएका छन्। चीनको हाङझोमा भएको 1900 एसियाडमा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। हाङझाओ एसियाडमा नेपालले समान 1 रजत र 1 काँस्य पदक जितेको थियो। ऐतिहासिक पदक जित्ने क्रममा कराँतेका एरिका गुरूङले रजत तथा महिला कबड्डी टोलीको काँस्य जित्नु भएको थियो। एसियाडमा दुवै पहिलो सहभागिता रहेको थियो। 20 एसियाड असोज 3 गतेदेखि शुरू हुँदैछ।
1: र फिफा विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघको आयोजनामा चीनमा हुने विश्व सम्बन्धीको एसियन क्वालिफायर कप्स गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश नगरिएको हो। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा रहने थियो। यससँगै नेपालले फिफा निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गुमाउनु परेको छ। यसअघि एएफसी महिला च्याम्पियन्स लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल वञ्चित भएको छ। फिफाले गत असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाली फुटबलमा सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 भित्र फिफा निलम्बन फुकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ। खेल खबर सँगै लीलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेल समका मुख्य खबर फेरि एकपटक।
0: कर्णालीमा जल संरक्षण योजना कार्यान्वयन हुँदै यस वर्ष 27 करोड़ 15 लाख बजेट विनियोजन।
1: कर्णालीका जंगलमा फिरन्त जीवन बिताउँदै आएका लोपोन्मुख राउटी समुदायका एक महिलाको ज्यान गयो। राउटी समुदायको कुल जनसंख्या 132 झर्यो।
0: लुम्बिनी प्रदेशमा 11,814 घरधुरीका 51,000 भन्दा बढ़ी नागरिक विपदको उच्च जोखिममा।
1: र नेपालले जापानमा हुने विश्व एसियाली खेलकुद एसियाडमा 22 खेलमा भाग लिने 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने। हस्तालीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिलु रावत र केशव ढकाल विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्।
4: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
5: एस टाइम्सका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिका सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलिगाउँमा जाओ।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र

0: प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनसादी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483-68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482-79774।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाजै।

कार्यक्रम ज्योतिष उत्तरपुरको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बारुण राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईसँग भएका निरन्तर कुराकानीहरूलाई हामी जोड्ने एउटा प्रयास पनि गरिरहेका छौं। दुईटा नम्बर छन्, दुईटा नम्बरमा फोन गर्ने प्रयास तपाई गर्दै गर्नुहोला। म कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: आजको मिति 2083 साल आज श्रावण 22 गते आज शुक्रबार तदनुसार ईस्वी सन् 2026 अगस्त 7 तारीक नेपाल सम्मत 1146 तिल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण कृष्ण पक्ष परम पवित्र पावन दिन सूर्योदयमा नवमी छ 19:41 पाला दिनको 1:23 कृतिका नक्षत्र 28 दिनको 4:42 वृद्धि योग 14:10 पाला अवकरण 46:47 पाला आज आनन्दादि युगमा भने छत्र युग रहेको छ। आजको निर्माणको समय 33:11 पाला बिहान सूर्योदय 5:30 जाँदा भयो साँझ सूर्यास्त 6:47 जाँदा रहनेछ। अब आजको ग्रह गोचर सूर्य कर्कट राशिमा छन्। चन्द्रमा वृष राशिमा उच्च अवस्थामा पुग्नु भएको छ। मंगल मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा रहेर प्रस्तुत गर्छु। तपाईँको आजको दिनले कसरी व्यतीत हुन्छ, के भन्छ फली ज्योतिष शास्त्र अनुसार तपाईँको राशिफलले के भनिरहेको छ भन्ने कुरामा तपाईँको राशिफल अबको क्रममा यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष। मेष राशिको लागि दिन शुभ छ। मान्यजनहरूको आशीर्वाद प्राप्त रहन्छ। धन स्थानमा चन्द्रमा हुँदा आर्थिक क्षेत्रमा उन्नति रहनेछ। सोच असाध्य राम्रो। आज उच्च मनोबलहरू वृद्धि रहनेछ। सबैलाई सहयोगी भावनाहरू जुट्नेछन्। अलिकति वृष राशि हुनेको लागि भने सामान्य आँखाको समस्या आज आइपर्नेछ। नबनेका कामहरू थाती रहनेछन्। काममा विवाद पर्न सक्छ। उन्नति र प्रगतिमा बाधा अर्चनाहरू आइपर्न सक्छन्। विशेष ध्यान दिनु, दिन अलि अशुभ खालको मान्न सकिन्छ। कर्कट राशि हुनेको लागि दैनिकी कामबाट सफलता हात पर्ने योगहरू देख्न सकिएको छ। मन परेका व्यक्तिसँग भेटघाट हुनेछन् भने गर्दै आएका लामा दीर्घकालीन कामहरूमा पनि अलि असरहरू पर्न सक्ने सम्भावना छ। सातौं राहु र आठौं शनिले चोटपटक अपरेशनको सम्भावना गराउँछ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु नै बेस मान्ने गरिन्छ। उन्नति राम्रो छ। जागिरमा पदवृद्धिको सम्भावना पनि शुभ देख्न सकिन्छ। सोचेका कामबाट सकारात्मक ऊर्जा प्राप्त हुने खालका योग छन्। मन प्रसन्न रहनेछ भने गर्दै आएका हरेक कामबाट तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि हुन्छ भने आँटेका ताकेका कामबाट पनि सहज हुने आजको राशिबाट संकेत छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिन रमाइलो क्षणमा दिन व्यतीत रहने खालका योगहरू छन्। मन प्रसन्न रहनेछ। काममा सफलता हार पर्ने योगहरू पनि छन्। तपाईँको कामलाई सबैले प्रशंसनीय रूपमा हेर्नेछन्। अलिकति अझ भनौं, आठौं चन्द्रमा नभइदिएको भए त झनै राम्रो खालको योग थियो, किनभने आजको बार नक्षत्र तिथिहरूको कारणले गर्दा त तुला राशिको लागि सफल कामहरू बन्न सक्छ।
2: वृश्चिक राशि।
0: सातौं घरको चन्द्रमा प्रेम कारक त बन्ला तर उच्च मनोबलहरू पनि दिइरहनेछ। चिसोको समस्याहरू दूर भएर जाने योग छ। आजको दिन उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालका योगहरू रहेका छन्। धनुराशिको लागि काममा सफलता मिल्नेछ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू छन् भने काममा सफलता मिल्नुका साथ साथमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने योग छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकियो। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जाने खालका योगहरू पनि सकारात्मक छन्। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिबाट मकरलाई देख्न सकिन्छ। आजको दिनमा हेर्दा 7:30 शनि राहु लग्नमा हुँदा पनि आज चौथो चन्द्रमा छ। पीर त यसै पनि पर्ला तर पनि काममा भने विशेष उन्नति र प्रगतिको वातावरणहरू राम्रो हुने योग राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मन अति नै प्रसन्न रहने खालका योगहरू पनि छन् भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहन्छु। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग रहन्छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गर्छौं। यतिखेर दुईटा नम्बर खुल्ला गरेका छौं। धेरैको गुनासो रहेछ, गुरुदेवले नम्बर एकदम छिटो भन्नुभयो, विस्तारी नम्बर भन्दै राम्रो हुन्थ्यो भन्ने खालको मनमा सबैको भावना जागृत भएको छ। तपाईँले आज मोबाइलमा सेभ गर्ने भए मोबाइलमा टिप्नुहोला, अथवा कपीमा लेख्ने भए कपीमा लेख्नुहोला, भित्तामा लेख्ने भए भित्तामा लेख्नुहोला। तर घरको भित्तामा कोर्नु भनेको वास्तु दोषयुक्त हुन्छ, घरको भित्ता कोर्नु हुँदैन। यो पनि भने नम्बर भन्छु, तपाईँ तयारी भएर बस्नुहोस्। त्योभन्दा पहिले कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
1: म यो दार्चुला जिल्लादेखि हो गुरु, यो मर्मा जाँपलिकाबाट पदम विष्ट बोलेको गुरु।
0: पदम विष्टजी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ पदमजी यतिखेर?
1: हजुर, रेडियो बैतडीबाट गुरु।
0: बैतडी बजिरहेको छ होइन?
1: हजुर, बसिरहेको
0: छ। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो जेठानीजीको छोराको बारेमा हेर्छु।
0: जेठानी दिदी भनेको?
1: मेरो श्रीमतीको दाजुको गुरु।
0: ए दाजुको जय भनेपछि तम्रो पत्नीको भदु भन्दा छ नि तम्रोतिर होइन? तम्रो पत्नीको भदुको हेर्ने हो, तम्रो जयको भदुको चिट्ठा हराउने हो। कहाँ छन् यिनी अहिले?
1: यिनी अहिले यो बैतडीमा छन् गुरु।
0: हाम्रो कार्यक्रम सुन्दा छन् कि नै?
1: सुन्दा छन् गुरु, सुन्छन्।
0: लो भन्नु त, साल महिना कति समय?
1: 2070 साल असोज महिनाको 6 गते आइतबार बिहानको 7:30 जाँदा बैतडी जिल्लामा गुरु।
0: बैतडीमा है, तम्रो जोइको भदुको बारेमा होइन? यहाँ के देखिन्छ भने 70 सालको असोजको 6 गते 7:30 बिहान अश्विनी नक्षत्रको तेस्रो पावबाट नाम जोड्छ, राशिको नाम चोबाट चोला कान्जा नाम आउँछ, मेष राशि हुन्छ, लग्न कन्या छ, असत्य राम्रो, असत्य भाग्यमानी, राजयोग युक्त ग्रहजन, फेरि बुध उच्च भएको राजयोग धेरै राम्रो मानिन्छ। दुईटा कुरा बिग्रिएका छन्, तीनटा कुरा बिग्रिए, एउटा कालसर वेग पर्यो, एउटा आठौं चन्द्र ग्रहण सँगसँगै आठौं चन्द्रमा पर्यो र अर्को मंगल ग्रह निज भयो। यी तीनटा कुराको शान्ति गर्नु भयो भने स्वास्थ्य बिग्रिन्छ, घर परिवारको सम्बन्ध बिग्रिन्छ है, धेरै कुरामा समस्याहरू आइपर्न सक्छ।

0: छन्, राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठ गर्नु होला, राम्रो हुन्छ। यदि तिनवटा काम गरेपछि यो मान्छेको चिना धेरै राम्रो चिना छ, तर यसलाई शान्तिहरू गर्ने प्रक्रिया राम्रोसँग बुझाएर अनि जानेका गुरुबारलाई सोधेर गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर,
0: काल सर्पयोगको शान्ति अष्टम स्थानको चन्द्रमा र ग्रहण योग पनि त्यही छ अनि मंगल दिन छ भनेको मंगलबार व्रत बन्नुपर्छ, पूर्णिमाको दिन व्रत बन्नुपर्छ, काल सर्पयोगको शान्ति गर्नुपर्छ, नाकको कवचहरू धारण गर्नुपर्छ, हनुमानको कवचहरू धारण गर्नुपर्छ, हनुमान चालिसाहरू दैनिक पाठ गर्नुपर्छ। यस्तै यस्तै काम गरे पनि धेरै राम्रो उत्कृष्ट छोराको छैन, यो छोरा जन्मेपछि घरमा धेरै राम्रो भयो आर्थिक हिसाबले, तर व्यावहारिक हिसाबले कुरो मिल्दैन कोहीसँग, हो कि होइन?
1: हजुर, त्यस्तै छ गुरु पनि, चाहिँ त्यो बोलेको बोली राख्छ गुरु, अनि अस्पताल पनि धेरै लगिसके, ठिक भएको छैन गुरु। त्यसैले
0: मैले तपाईँलाई भनिसकेँ धेरै कुरा छन्, एउटा हनुमान कवच, नाकको कवचहरू लाउने, अनि पूर्णिमाको व्रत बस्ने, नाकको शान्तिहरू गराउने, सबै काम अलिक छिट्टै गर्नुपर्छ, अन्यथा बिग्रिन सक्छ। फेरि यो बेला उल्का नामको कुरा चलिरहेको छ, किनकि तपाईँको पनि भदु भनौँ, भदु अथवा सालो के भन्ने चलन छ, 13 वर्षको हुनुभएको छ अहिले, उल्का भन्ने कुरा चलिरहेको छ, असाध्यै धेरै समस्या आउँछ। यो आठौं चन्द्रमाले मुटु हान्छ हजुर, रगत बिगार्छ हजुर, है हजुर, धेरै कुरा छन्, शान्तिहरू गर्नु, पूजा पाठ गर्नु होला है त।
1: हजुर,
0: अरू केही छ कि छुट्यौ?
1: हजुर, त्यो अनि त्यसको चाहिँ घर परिवारको सम्बन्ध, अनि चाहिँ शुभ अङ्क, शुभ रङ,
0: सबैभन्दा राम्रो हो, दुई अङ्क राम्रो हुन्छ यस्तो मान्छेलाई, कालो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ, राधे राधे।
1: हजुर गुरु, एउटा कुरा, अनि त्यो घरको चाहिँ दुईटा मान्छेको चिना हेर्दाखेरि पहिले चाहिँ पितृको दोष देखिएको थियो गुरु, अहिले चाहिँ त्यसकोबाट पितृको दोष के देखिएको
0: थियो? बच्चाकोबाट पितृदोष छैन है? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग जोडिन्छौं र आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं। दुईटा नम्बर भन्ने वाचा थियो, नम्बर नोट गर्नको लागि तपाईँले मोबाइल वा कपी लिएर बस्नु भएको छ, बाबा आमाहरूले बिस्तारै भन्न लाउने भन्नुभएको छ। सबैभन्दा पहिले एनटिसीको नम्बर भन्छु, सुन्नु ल, एक एक अक्षर गरी भन्छु है त, 9 8 4 5 3 9 7 6 5 8। बुझ्नु भएन होला फेरि, बुढा बुढी आमाहरूलाई दिउँछ फोन गरेर यति धेरै गुनासो गर्नुहुन्छ अरे। 9 8 4 5 3 9 7 6 5 8। अर्को नम्बर भनौँ, अब यसलाई अङ्ग्रेजीमा भन्ने ल, ठिक छ, यसलाई अङ्ग्रेजीमा भन्छु, आजभोलिका केटाकेटीहरू फेरि नेपाली बुझ्दैन नि त होइन, 9 8 4 5 3 9 7 6 5 8। बुझ्नुभयो? 9 8 4 5 3 9 7 6 5 8, 9 8 4 5 3 9 7 6 5 8, 98 4 53 97 6 58। यो नम्बरमा चाहिँ हाम्रो वाट्सएप पनि छ है, यो नम्बर सेभ गर्नुहोला मोबाइलमा, अनि वाट्सएपबाट ठ्याक्क मेसेज पठाउनुहोला, अनि कहिलेकाहीँ केही हराम विराम परियो, केही भयो सायद होइन, कुनै पनि मुहूर्तहरू हेर्नु पर्यो भने सिधै फोन हालिहाल्नुहोस् नम्बरमा दिउँछु है त। अनि अर्को नम्बर पनि भन्नु पर्यो नि है, 9 8 1 4 2 7 3 6 0 1। बुझ्नुभयो? 9 8 1 4 2 7 3 6 0 1। यो नम्बरमा तपाईँहरूले कार्यक्रममा पनि फोन गर्नुहोस् वा कार्यक्रम भन्दा अरू बेला पनि सम्पर्क गर्नुहोस्। हामी यतिखेर चुतावनमा छौं, अबको केही दिन पछाडि एउटा खुसीको कुरा भनौँ है, हामी केही दिन पछाडि पूर्वको यात्रा गर्दैछौँ। अब यो बीचमा अलिकति केही बर्खाहरू लागेर हामी अलिकति तपाईँहरूलाई आउँछु भनेर ठाउँमा आउन पाइएन, जस्तै बर्दिवास, जस्तै सिन्धुली, जस्तै इटरी, जस्तै झापा भयो भने धनकुटासम्म पुग्ने भन्ने प्रयास गरेका छौँ। त्योभन्दा माथि चाहिँ अलि पानीहरू परेको कारणले गर्दा अलिक सम्भावना छैन। त्यसपछिको यात्रा हाम्रो बाँकी नै छ। फेरि यसो नभन्नुहोस् कि गुरुले दिङ्ला आउनुभएको आउँछु भन्नुभएको थियो, फेरि भन्न छोड्नु नभन्नुहोस् है। दिङ्ला त स्पेसल रूपमा आउनै छ, पास्टर पनि जानै छ। दिङ्लाको माया मलाई यति प्राप्त भएको छ, आजभोलि यति धेरै फोन आउँछ दिङ्लाबाट, कुरै नगर्नुहोस्। हिजो हामीलाई धेरै भेट्नको लागि आउनुहोस् है भन्नुभएको थियो खानबारीमा हुँदा, तर हामी आउन पाइएको थिएन। आजभोलि तँभन्दा थुप्रै फोन आयो, धेरै दिङ्लाबाट भोज खानबारीमै धेरै आउनु भएको थियो। अब झन् अहिले त दिङ्ला आउने भनेपछि धेरै मान्छे चाहिँ उत्साहित हुनुभएको छ अरे, हरेक घरका मान्छेले चिनाइरहनुपर्छ गुरुसँग भन्नुभएको छ अरे होइन। गुरुकुलमा अवलोकन गर्ने, गुरुकुलमा भएका बटुकहरूको दर्शन गर्ने, भगवान रूपी बटुकहरूको पनि आशीर्वाद लिने, अनि शरणानन्द जीको चाहिँ आशीर्वाद लिने होइन। हामी आउँदैछौ, तर यो पालीको अलिकति छोटो यात्रा भनेको अलि लामो यात्रा गर्न फेरि पानीहरू पर्व पनि छ हुन्छ नि त, त्यही भएर हामी अलि आँट गरिरहेका छैनौँ। अन्त चाहिँ यो तराईको भूभागमा हामी आउँदैछौ। अन्य ठाउँमा तपाईँहरूलाई आउनु पर्यो भने जस्तै हेटौँडाबाट त धेरै यहाँ आउनु भएको छ, र हेटौँडामा पनि आउनु न भनेर चाहिँ आठ दसजना तपाईँले फोन गर्नुभयो भने, हामीलाई तपाईँले सम्पर्क गर्नुभयो भने, तपाईँको मार्फतमा कोही अरू पनि हुनुहुन्छ चिना हेराउने भने हेटौँडामा पनि आइहाल्छौँ। अनि अर्को कुरा, डुम्री आउने कुरा एकदम छिट्टो भएको थियो। डुम्रीको लागि चाहिँ अलिकति बाढी पहिरो छ नि त यो मङ्गलिनतिर, त्यही भएर अलिकति डर लागेको मात्रै हो, डुम्री पनि छँदैछ। त्यस पछाडि अनि पाँच थर अनि के भन्छ उता दिङ्ला पछिको यात्रा हाम्रो, अब फेरि दुई चार महिना पछाडिको यात्रा सुदूरपश्चिम पनि हुन सक्छ, कर्णाली पनि हुन सक्छ, लुम्बिनी पनि हुन सक्छ। तपाईँहरूले जहाँबाट बोलाउनुहुन्छ, हामी नेपालभर घुम्छौं। तपाईँहरू एकजना मेरो यहाँ भरतपुरमा मलाई भेट्न आउँदा एकजना मात्रै आउनुभयो भने धेरै अदर खर्च हुन्छ, तर हामी तपाईँको गाउँमै गयौँ भने तपाईँहरूलाई के हुन्छ, कति राहत मिल्छ, न भाडा लाग्यो, अब लाग्छ एक दुई सय रुपियाँ लाग्छ, ठिक छ होइन। तपाईँ उहाँबाट यहाँ आउँदाखेरि त तपाईँ दार्चुलाबाट भरतपुर आउँदाखेरि त आउँदाखेरि 15,000 खर्च हुन्छ, हुँदैन। आउनु पर्यो, खानु पर्यो, बस्नु पर्यो, जानु पर्यो। हामी दार्चुला आयौँ भने त तपाईँको 1500 होइन, के 15,000 होइन, 1500 पनि लाग्दैन, 500 तपाईँ आइपुग्नुहुन्छ दार्चुला हामी बाटोमा। त्यो खालको हिसाबले तपाईँलाई पनि सहज होस्, हामी पनि तपाईँको गाउँ हेर्न पाइयोस्। यो त एउटा के हो भने तपाईँको जिल्ला घुम्ने उपाय मात्रै हो। कोही हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कल्पनाजी हालैमा हुनुहुन्छ, ठिक ठाक छ जनलाई? ठिकै छ हजुर। अनि के छ हजुरको खबर? अनि अहिले कार्यक्रममा आउनु भएको छ होइन? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ र त्यहाँ? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ? भन्नु त, साल महिना गते समय
1: 3:45
0: भाषा भन्दा छ नि त, लो फोन त फोते काटेर जानुभयो बिचरा, सम्पर्क हुन सकेन है उहाँसँग, फोन काटे काट्नुभयो, हुनसक्छ कहिलेकाहीँ ब्यालेन्सहरू पनि भ्याएको हुनसक्छ। कल्पनाजीलाई फेरि पनि सम्झना, फेरि पनि फोन प्रयास गर्नुभयो भने हेर्न मिलिहाल्छ। कोही हुनुहुन्छ अर्को जिज्ञासु? राधे राधे हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? हजुर दार्चुलाबाट के भन्नुभयो नाम?
1: राजेश।
0: राजेशजी अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ दार्चुलाको कुन गाउँमा हुनुहुन्छ राजेशजी? कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज? बजेको छ आज? छैन होला, हिजो बजेको थियो कि छैन? किन कहिले काहीँ बज्ने कहिले काहीँ नबज्ने किन होला है? हजुर हजुर
1: नै
0: त्यस्तो हो, ठिक छ। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: दिदीको बारेमा।
0: दिदीको बारेमा, साल महिना गते समय भन्नु त?
1: 2062 साल।
0: 62 साल
1: हजुर।
0: भदौ महिना
1: 17 गते शुक्रबार रातिको 3 बजे दार्चुला।
0: रातिको ठिक 3 बजे हो?
1: हजुर गुरु।
0: दार्चुला जिल्लामा को हो यो मान्छे?
1: दिदी।
0: तपाईँको दिदी के बारको राति के बारको बिहान हुने बेला, दुइटै कुरा भनिदिनु पर्यो।
1: बिहिबारको राति शुक्रबारको बिहान, 16 गतेको राति 17 गतेको बिहान।
0: 16 गतेको राति 17 गतेको बिहान भन्नुभयो है?
1: हजुर गुरु।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने ग्रहबाट चाहिँ राशिको नाम डेल कुमारी नाम आउँछ, अश्लेषाको तेस्रो भावमा पर्यो है। अश्लेषा शान्ति अनिवार्य रूपमा गर्नुहोला, न अन्यथा फेरि धेरै कुरामा समस्याहरू हुन सक्छन् होइन? अब अश्लेषाको शान्ति सँगसँगै चतुर्दशी पनि शान्ति गर्नु, स्वास्थ्यमा वैवाहिक जीवनमा कालसर्पको अधुरो अभाव, यतिखेर आर्थिक अभाव, धेरै कुरामा झेलिरहनु भएको छ दिदीले। अहिले 21 वर्ष हुनुहुन्छ, 22 वर्ष पछाडि झनै संकटा भन्ने कुरा आउँदैछन्। एकदम ध्यान दिनुहोला, एकदम ग्रहको शान्तिहरू गर्ने, एकदम ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ है।
1: गर्भदासँग सम्बन्ध कस्तो हुन्छ?
0: हजुर हजुर।
1: गर्भदासँग सम्बन्ध कस्तो हुन्छ?
0: घर परिवारसँग सम्बन्ध मैले भने त पारिवारिक अवस्था बिहे पछाडिको सम्बन्ध राम्रो हुँदैन। कालसर्प पनि पर्या रहेछ, औँसी पनि पर्या रहेछ, अश्लेषा पनि पर्या रहेछ होइन? सबै कुराको शान्तिहरू गर्ने, सबै कुराको पूजा पाठहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: सरकारी जागिरमा कस्तो हुन्छ होला?
0: हजुर हजुर।
1: सरकारी जागिरमा कस्तो हुन्छ
0: होला? सरकारी जागिरमा सम्भावना धेरै राम्रो छ, तर कालसर्पयोगहरूको शान्ति गर्नु भएन भने धेरै कुरामा समस्या हुन्छ है।
1: दाजुभाइसँग सम्बन्ध कस्तो हुन्छ?
0: दाजुभाइसँगको सम्बन्ध पनि ठिकै छ, नराम्रो छैन। आमा बुबासँग पनि राम्रै हुन्छ, अलिकति ग्रहमा दोषहरू परेको छ है त। छुट्यौ हे प्रभु, कति मजाले फोन कट गर्नुभएछ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दैछौ र तपाईसँग भएका विभिन्न धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा हामी लागिरहेका छौँ। 98453 97658 र 98142376 दुईटा नम्बर बारम्बार भनिरहेका छौँ। हामीले बिस्तारै पनि अघि नाम नम्बर भन्यौँ, फेरि पनि नम्बर चाहियो भने भोलि कार्यक्रम नछुटाइकन सुन्नुहोला, भोलि बिस्तारै नम्बर भनेपछि एकै कुरा अक्षर गरी अहिले कार्यक्रमको मध्य भागमा छु, छोटो विश्राम दिन्छु, विश्राम पछि म तपाईँहरूको रेडियो सेटमा गुन्जिनेछु, एकैछिन सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउ होला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै उपस्थित म भइसकेको छु ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हरेक दिन कार्यक्रम ज्योतिष दर्पण तपाईँ सुन्न सक्नुहुन्छ। यसै समयमा 8 बजेदेखि 9 बजेसम्म 1 घण्टाको समय हामी तपाईँसँग धर्म संस्कार संस्कृतिको बारेमा र तपाईँको जिन्दगीमा आइपर्ने घटना दुर्घटनाको बारेमा हामी जानकारी दिएर तपाईँहरूसँगै बस्नेछौं र तपाईँहरूसँगै भएका विभिन्न जानकारीहरू पनि दिने एउटा प्रयास गरिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोड़िएका छौं। तपाईँ पनि जोड़िन सक्नुहुन्छ हामीसँग भएका विशेष कुराकानी र हामीसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं। हामीसँग तपाईँ बिल्कुलै लाज नमानिकन फोन गर्नुहोला, अथवा तपाईँलाई यहाँ रेडियोमा हेराउन अलिक अप्ठ्यारो लाग्यो भने दिउँसो तपाईँ फोन गरेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग भएका विभिन्न ज्योतिष धर्म र संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहन्छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। ए देउता राधे श्याम, कहाँदेखि बोल्दै हुनुहुन्छ प्रभु? अलिकति आवाज सानो आयो। मोबाइलमा हेडफोन इयरफोन केही लाउनु भएको छ भने झिकिदिनु है। कुन कुन गाउँमा हुनुहुन्छ तपाईँ? बझाङको यतिखेर तलकोटमा हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ? त्यहाँ साइफलबाट सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ? छोराको साल महिना गते समय भन्दैनु त?
1: दस बजेर 35 मिनटमा
0: रात्रि हो?
1: हजुर,
0: रातिको 10:35 हो।
1: हजुर हजुर।
0: कुन जिल्ला? हजुर
1: घरमै 10:35 बजे रात्रि।
0: 2063 सालको भदौको 13 गते भन्नुभयो?
1: हजुर हजुर।
0: छोरा भन्नुभयो कि छोरी भन्नुभयो तपाईँले यो मान्छेलाई? छोरा। छोराको नाम तारानाथ, तुला राशि हुन्छ है। षष्ठी भन्ने तिथिमा जन्म भएको छ तपाईँले, भदौको शुक्ल राम्रो मानिन्छ यसलाई। छोराको चिना साह्रै राम्रो छ, भाग्यमानी पनि हुनुहुन्छ छोरा। अब यतिखेरको अवस्थामा ठ्याक्कै यो मान्छेलाई चाहिँ 20 वर्षको उमेरमा हुनुहुन्छ। शनि भन्ने ग्रहलाई आएछ 2 वर्षदेखि। कान केही पनि बन्दैन, पढ्न पनि छोड्यो होला, घर पनि भर्न मान्दैन होला है? जबरजस्ती पठाएर त पास हुनु पर्यो नि, भोलि काम गर्नु पर्यो नि, छैन राम्रो। चौथो माङ्गलिक छ, आँखको बोर्डसँग विवाह गर्नु भएन भने भोलि वैवाहिक जीवनमा धेरै ठुलो समस्याहरू आइपर्ने खालको योग देखिया छ होइन। यसलाई तपाईँले राम्रोसँग बुझेर ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुने हो। अब यो शनिको शान्ति गर्ने अनिखेर चाहिँ एउटा आँखसँग विवाह गराउने, खाना र लाउन खुब राम्रो राम्रो चाहिन्छ, मिठो मिठो चाहिन्छ होइन। खाना र लाउन मात्रै जान्ने खालको मान्छे भनेको अलिकति शोकिन पाराको मान्छे, राजुको पनि परेको छ। छोरो जन्मेपछि घर परिवारमा नराम्रो भएको छैन, राम्रै पनि भएको छ, तर अलिकति ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू तपाईँले गर्दै जानुभयो भने धेरै कुरामा राम्रो हुन्छन् न है। शनिको शान्ति, रुद्राभिषेक, चण्डी पाठ, थोरै महामृत्युञ्जय जपहरू अनि शान्तिका राय पाठहरू गर्दा कम्तीमा पनि 4-5 जना ब्राह्मण लागिहाल्नुहुन्छ। त्यसरी शान्ति गराउनु होला। अनि सकभर एउटा विवाहको लग्नको दिन पारेर अर्को विवाहले पद्धतिले आँखको बोर्डसँग विवाह गर्ने प्रक्रिया हुन्छ, त्यो विवाह गराइदिनु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। आक भन्ने हुन्छ क्या?
1: हजुर।
0: अरू केही छ? घर परिवारसँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन, अलिकति यतिखेर ग्रहले अलिकति मान्छे एक एकरो हुने हो, अरू सबै ठिक छ है? केही पनि छैन, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिँदै जानेछौ। हामी प्रत्यक्ष रूपमा तपाईहरूसँग जानकारी गराउँदै जान्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित भइसक्नु भएको छ, म उहाँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्छु। यो फोन पछाडि हाम्रो पात्रमा आएका कमेन्टहरू पनि तपाईँलाई वाचन गर्नेछौ। राधे श्याम हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? निर्मलाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले? त्यहाँ लिपुलेख एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: आज मेरो दाइको बारेमा।
0: दाजुको साल महिना गते समय भन्नुहुन्छ?
2: 2060 साल। 17 महिनाको 9 गते शनिबार बिहानको 10:30 बजे।
0: 17 महिनाको 9 गते शनिबार हो,
2: राति 10:30 बजे। गुरु
0: हजुरले उता रेडियोको भोलम सानो गर्नुभएर फोन काटिन्छ होइन? फेरि भनिदिनु त, 60 सालको कुन महिना भन्नुभयो?
2: चैत महिना।
0: कति गते?
2: 9 गते शनिबार राति 10 बजेर।
0: 60 सालको चैत महिनाको 9 गते शनिबार परेको छैन। तपाईँले एकचोटि राम्रोसँग बुझेर घर परिवारमा सल्लाह गरेर फोन गर्नुहोला। अहिले छुट्टिन्छु राधे श्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। हामी नियमित तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौ। हामी 98453 97 658 र 98142 73 601 सिधा तपाईँसँग भएका विभिन्न कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ। 98453 97 658 र 98142 73 601 फोन गर्न सक्नुहुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, एकजनासँग कुराकानी गरेर हामी कमेन्टतिर जाने प्रयास गर्नेछौ। कोही हुनुहुन्छ? राधे राधे हजुर।
3: गुरुलाई एउटा कुरो यसो सोधौँ भनेर।
0: राधे राधे हजुर।
3: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
3: हजुर, म उदयपुर कटारीबाट भगवान गिरी बोल्दैछु।
0: भगवानजी
3: हजुर,
0: अहिले अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ उदयपुरको कटारीमा?
3: कटारीमा म युके एफएमबाट हजुर गुरु।
0: युके एफएममा दैनिक रूपमा कार्यक्रम सुनिरहनु भएको छ?
3: म त कमै मात्रामा सुन्छु, मेरो श्रीमतीले चाहिँ दैनिकी हो
0: है।
3: हजुर
0: ल, अहिले के छ मनमा भएको जिज्ञासा मजाले पोख्नुहोस् नातिकन।
3: हजुर, म छोराको बारेमा एउटा केही कुराहरू सुनबुझौँ भनेर।
0: छोराको हेर्न चाहनु भएको? भन्नु त, साल महिना गते समय?
3: 2058 साल।
0: 58 साल
3: असोज 27 गते शनिबार।
0: असोज महिनाको 27 गतेको शनिबार
3: बेलुकी 9:30 बजे।
0: 9:30 बजेर 30 मिनटमा कुन जिल्लामा भयो जन्म?
3: जन्म चाहिँ पर्वत जिल्लामा गुरु।
0: पर्वत जिल्लामा पश्चिमतिर आउनु भएको छ होइन?
3: हजुर।
0: यहाँबाट हेर्दा तपाईँको छोराको नाम मोहन सिंह राशि हुन्छ, के राशि हेर्ने गर्नु भएको छ?
3: हजुर, त्यही हो, सिंह राशि नै हो हजुर, मोहनै हो।
0: मोहनै हो है, लग्नमा मिथुन लग्न छ। तपाईँको घरमा पितृको दोष परेको देखिया छ। सबैभन्दा पहिले भएको कुरा भन्नुहोस् त, को मान्छे अकालमा मृत्यु भएको छ तपाईँको परिवारमा?
3: त्यस्तो कुरो त थाहा भएन।
0: तपाईँको छोरा, तपाईँको भतिज, तपाईँको दाजु, तपाईँको काका, तपाईँको ठुलाबा, तपाईँको बाबा, कोही न कोही अकालमा उमेरमै मृत्यु हुनु, फेरि अकालमा तपाईँलाई अर्थ अझै अर्कै कुराहरू बुझ्नुहुन्छ। जसरी भए पनि उमेरमै बित्नुलाई अकाल भनिन्छ।
3: उमेरमै भनेको त अब मेरो अब दिदी बहिनीहरू त सानो सानै उमेरमा चाहिँ बित्नुभयो, तिन वर्षको उमेरमा
0: तपाईँको घर परिवारमा दुई वर्षको तपाईँको दिदी बिदा अनि घरमा अकालमा मृत्यु भयो भन्दाखेरि किन होइन भन्नुभएको छ?
3: होइन अब त्यो अब धेरै पहिलेको कुरो अब
0: सुन्नु न, मैले के भने तपाईँको हजुरबुवा पनि भने, तपाईँको काका पनि भने, तपाईँको काका उबेला अकालमा बितेको भए अनि अहिले त बित्ने, तपाईँको काका त उबेला बित्नु पर्यो नि अकालमा, त्यही त हो नि। तपाईँको घरमा पितृको दोष छ, ए ठ्याक्कै तपाईँले कुरो नोटिस गरेर राख्नु होला। तपाईँको छोराको वैवाहिक जीवनमा ठुलो समस्या आउँछ, कति ठुलो पनि धेरै भारी, सयौं किलोको भारी ठुलो आउँछ भनेको बुझ्नुभयो? वैवाहिक जीवनमा दोष लाग्छ, विवाह धेरै हुने, विवाह अन्तर्जातीय हुने, विवाह पछाडि डिभोर्स हुने, है सुन्नुभयो? सातौं माङ्गलिक दोष, सातौंमा राहुको दृष्टि, सातौंमा केतुसँग बसेको मंगल, यी सबै कुराहरू तपाईँको सातौं घर अलिकति सातौं घरको मालिक बृहस्पतिसँग राहु बस्नु फेरि लग्नमा गएर यसले सबै कुराले गर्दा पति र पत्नी बीचको सम्बन्ध राम्रो हुँदैन छोराको भनेको वैवाहिक जीवनमा। भोलिको दिनमा धेरै ठुलो टकराव आउँछ भोलि छोराको लागि, है। अब अहिलेको अवस्थामा यो छोराको लागि चाहिँ गुरुचन्द्रले को अङ्गारेको शान्ति गर्ने, पूजा पाठ गरिदिने काम रोली बन्न गाह्रो, तर राजयोग परेको धेरै बाठो छोरा फेरि आ पैसा त कति कमाउँछन् कति कमाउँछन्, गुरुचन्द्रलको शान्ति गर्नु पर्यो, अङ्गारकको शान्ति गर्नु पर्यो, महामृत्युञ्जय जपहरू गर्नु पर्यो, भइहाल्छ है।
3: अनि घर परिवारमा
0: सम्बन्ध, घर परिवारसँग सम्बन्ध ठिकै छ, बाबासँग भन्दा आमासँग राम्रो छ, घरको ठ्याक्कै पूर्वपट्टि तपाईँको अलिकति पानी बग्ने अथवा त्यहाँ पानी भएको चिज अथवा टोइलेट बाथरूम के छ भन्नु त? घरदेखि पूर्वपट्टि कहाँनिर हो तपाईँ घर?
3: मेरो कटारी गडाली माथि गाउँमा पर्छ।
0: तपाईँको त्यहाँबाट पूर्वपट्टि के छ, टोइलेट छ?
3: पूर्वपट्टि टोइलेट छैन, दक्षिणपट्टि छ टोइलेट।
0: पूर्वमा के छ, घडेरी बाङ्गो छ त्यसो पनि?
3: खोइ घडेरी त अलिक बाङ्गो त त्यो पनि छैन, खोइ पूर्वपट्टि त केही पनि छैन, त बुढो अहिले खाली नै छ।
0: त्यहाँ त्यहाँ तपाईँको कि फोहोर हुनुपर्छ, कि बाङ्गो हुनुपर्छ, कि पानीहरू के भन्छ त्यसलाई, खोलाहरू कुलाहरू के हुनुपर्छ?
3: त्यस्तो त घर छेउमा त केही पनि छैन, गाउँको निकै पर 5-10 मिनट पछाडि त
0: गाउँमा होइन, तपाईँको घर अगाडिपट्टि घाम उदाउनेपट्टि पूर्व भनिन्छ, कटारीबाट नेपाल टारपट्टि होइन पूर्व?
3: हजुर
0: हो, त्यो साइडमा तपाईँको हजुर
3: हजुर हजुर त्यही नेपाल टार जाने बाटै छेउमा छ घर पनि।
0: कहाँनिर पर्छ ठ्याक्कै भन्नु त?
3: यो भोरले कटारी पास भोरले भन्ने गाउँ
0: हो, भोरले भन्ने गाउँ, भोरलेको बाटो मास्तिरपट्टि कि बाटो मन्दिरपट्टि?
3: बाटो
0: मास्त्रेपट्टि, त्यहाँबाट तपाईँको नेपालपट्टिको साइडमा केही न केही फोहोर चिजहरू अथवा तपाईँले त केही राति बच्चाहरूले पिसा फेर्ने ठाउँमा अथवा केही न केही दोष छ तपाईँ घरमा, तपाईँ घरमा पितृको पनि दोष छ, तपाईँको गुरुचन्द्रले अङ्गारकको शान्ति पनि गर्नुपर्छ। तर यति हुँदाहुँदै पनि छोरोको दिमाग चाहिँ असाध्य बाठो छन्, तर ग्रहले अलिकति कामहरू रोकिदिन सक्छ, राम्रोसँग शान्तिले गराउनु, राम्रोसँग पूजा पाठ गर्नु राम्रो हुन्छ है। अरू केही छ?
3: अरू त सबै ठिकै भयो, त्यही घर छेउमा यताउता कुलो पानी भन्दाखेरि चाहिँ अब घरको उत्तरपट्टि चाहिँ इनार छ,
0: उत्तरपट्टि इनार हुनै पर्यो, उत्तरपट्टि इनार भएको त राम्रै हो त, शुभ हो त, तर के भइदियो भने तपाईँले मानेको पूर्व र साँच्चीकै पूर्व फरक पर्न सक्छ, कम्पासले हेर्नु होला। तपाईँको त इनार अब तपाईँले कुरो ल्याइहाल्नुभयो, इनार अलिकति तपाईँको पूर्व पूर्वपट्टि पर्न सक्छ, तपाईँले पूर्व यता भन्दै गर्दा पूर्व अलिकति उता यो कम्पासहरूबाट हेर्दाखेरि फरक पर्न सक्छ, त्यो हुन सक्छ होइन। तपाईँ केही न केही दोष छ त्यो घरमा, तर तपाईँको त्यो घरमा सत्ताहरू लाउने, पूजापाठहरू लाउने कामहरू गर्नु, पितृले तपाईँ घरमा अलिकति अशान्त पारिदिएका छन् है।
3: हुन्छ,
0: के अरे तपाईँको नाम?
3: मेरो भगवान गिरी।
0: भगवान गिरी, हाम्रो भेट भएको थियो कहिले कहीँ कटारीतिर आउँदा?
3: भेट
0: भएको छैन है। हुन्छ, त्यसलाई ख्याल गर्नु होला, ग्रह शान्ति गराउनु होला, पूजा पाठ गर्नु होला, अहिले छुट्टिन्छु है।
3: राधे राधे गुरु।
0: राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग हुनुहुन्थ्यो कटारी उदयपुर जिल्लाबाट, भोरले भन्ने ठाउँमा, कटारीबाट अलिकति अगाडि पर्छ, त्यो लगभग कति किलोमिटर होला, भोरेर जानलाई 10 किलोमिटर जति होला कि छैन कि है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहन्छौ। श्री हरिवंश जय श्री कृष्ण गुरुदेव भगवान भन्नुभएको छ, एउटा कमेन्ट छ। अर्को कमेन्ट छ, जय श्री राधे गुरुदेव भन्नुभएको छ, आफ्नो नाम पनि बोलाउनु भयो भने राम्रो हुन्छ। जय श्री राधे गुरु, म हरिशरण अधिकारी गोर्खा तनहुँको पावर एफएम मार्फत ज्योतिष दर्पण सुन्दैछु गुरु राधे राधे भन्नुभएको छ। यो हामीले हाम्रो पात्रमा आएको सनातन रेडियो नेटवर्कमा आएका कमेन्टलाई वाचन गरिरहेका छौँ है। राधे राधे गुरु, म बझाङबाट साइपाल एफएमबाट नियमित रूपमा सुन्छु। जेठो छोरीले बीए नगर्दै कान्छी छोरीको बीए गर्न मिल्छ कि नै गुरु, जानकारी पाए आभारी हुने थिए गुरु भन्नुभएको छ। अब यो क्रम भङ्ग गर्दाखेरि दक्षिणाहरू तिर्नुपर्छ, जरिवाना तिर्नुपर्छ भन्ने चाहिँ हो, तर अब व्यावहारिक रूपमा जेठीले बिहे नगरिकन कान्छीले गर्दाखेरि जेठीलाई भोलि फेरि किन बिहे गर्ने भन्ने शंकाहरू धेरै हुन सक्छन्। त्यो ख्याल गर्नु, बिहे गर्नै नहुने होइन, हुन्छ। जय श्री राधे गुरुजी, म सन्तोष विष्ट कैलाली जिल्लाको धनगढ़ीबाट सनातन रेडियो नेटवर्कबाट सुन्दैछु गुरु। म सधैँ सुनिरहन्छु गुरु, आज सुदूरपश्चिमतिर आउने कुरा मात्रै गर्दा धेरै खुसी लागेको छ गुरु। हजुरले सुदूरपश्चिमतिर आउनुभयो भने हजुरलाई भेट्न आतुरसँग गुरु राधे राधे भन्नुभएको छ। अवश्य मेव हामी आउँछौ नै होइन। जय श्री राधे गुरु, म सर्लाहीबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्छु गुरु। मेरो जिज्ञासा गुरु, व्रत बस्दा मानिसहरू भन्छन् दिउ कोकहरू खान हुन्छ भन्छन्, व्रत बस्दा यस्तो पेय पदार्थ सेवन गर्न हुन्छ कि हुँदैन भनिदिनु भए आभारी हुने थिए राधे राधे गुरु भन्नुभएको छ। अब विरोध गरे जस्तो हुन्छ, कोक र फेन्टा अरू बेला पनि खान हुँदैन। व्रतको बेला त कुरै पर जाओन, कोक फेन्टा यो केक सबै विषादीयुक्त हो, फेरि यस मानेमा विषै त हुँदैन। तर के भने त्यो सबै केमिकल युक्त हो नि त, यसले कुनैले 1% पनि फाइदा गर्दैन। केक, कोक, ड्यु, स्प्राइट, फेन्टा अनि के हुन्छ त्यो सानो सानो फ्रुटी होइन, अर्को के हुन्छ त्यो होइन के भन्छ अरे त्यो यसलाई ऊ आउँछ नि बिके भने इनर्जी ड्रिङ्क भन्ने आउँछ नि गियर देख्न, त्यो मलाई थाहा छैन। देश त्यस्ता चिजहरू त्यो सबै के हो, पानीमा केमिकल हो। केही एक जात फाइदा गरेछ भने त म के जे पनि तपाईँको चाहिँ सजाय पुग्न तयार छु। कुनै पनि राम्रा डाक्टरलाई गएर सोध्नु न, कोक फेन्टामा हुने चिज के चाहिँ फाइदा गर्छ भनेर सोध्नु न, मुखलाई चाहिँ भयो टर टर हुने त्यति हो, त केही क्या केही त 1% पनि हुँदैन त है। अब के भन्यो चिप्स अनि के हुन्छ अरू के हुन्छ नि के अरे चिप्स अनि त्यो के हो त बट्टाबट्टीमा हुन्छ अब अर्को के अरे कुरमुरे चाउचाउ बिस्कुट यी सब के हुन्, हामीले बिस्तारै बिस्तारै बिस खाइरहेका छौँ। एकैचोटि धेरै बिस हुन्न, थोरै थोरै थोरै शरीर गलाउँदै गलाउँदै गलाउँदै जान्छ। आजको लागि कार्यक्रमबाट यिनै भनाइहरूको साथमा तपाईँको कमेन्ट अन्तिममा असाध्य मिठो लागेको कमेन्ट, मलाई के राम्रो प्रश्न गर्नुभएको छ सर्लाहीबाट सोध्नु भएको रहेछ। अब यो फेरि सर्लाहीतिर यो तराईतिर फेरि दिउ तपाईँको धान रोप्ने बेलामा रोपारले एक एकवटा दिउ खान्छन् गुटुम्टुकै ठुल्ठुला राम राम राम हट मान्छे गान्धी कुहिसकेको थाहा छैन, मान्छे त्यही भएर रोगिरहेको थाहा छैन। घरमा फलाएको चना मटर केराउ साग पात यस्तो चिजहरू खान छोडेर त दिउ खाएर कागतै पानी खाउने मजाले व्रतको बेला डिउ खान्छन् त, अरू बेला खाना हुन भन्ने आज मैले ओचो त व्रतको बेला मासु खाना हुन्छ हुन्न भने सबैको नि अरूलाई मारेर होइन। त्यस्तै त्यस्तै हो कार्यक्रमको आजको व्यवसायबाट आज्ञा लिन्छु। तपाईँ र मेरो भेट भोलि बिहान ठिक 8 बजे रेडियोमा रहनेछ। आज्ञा दिनुहोस्। राधे राधे।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

गुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक गुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। गुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिजोदेखि वर्षा केही कम, आज बिहानदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बाल बालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश, विस्थापनका कारण बाल बालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस, एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता। नेपाल खबरमा अब पूरा खबर। देशभर केही दिनदेखि सक्रिय रहेको मनसूनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ। हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरे पनि त्यस अनुसार ठूलो पानी परेन। गैराती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा तथा कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा हल्का वर्षा भए पनि अरू ठाउँमा पानी परेन। आज बिहानैदेखि काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसूनी गतिविधि कमजोर देखिएको छ। महासंघका अनुसार आज देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। तर आज देशका कुनै पनि ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। भोलि भने मनसूनी गतिविधि केही सक्रिय हुने सम्भावना छ। भोलि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। महाशाखाका अनुसार मनसून सक्रिय रहेकाले वर्षा पूर्ण रूपमा रोकिएको अवस्था भने होइन, बीचबीचमा वर्षाको मात्रा घटबड़ भइरहने भएकाले विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा यात्रा गर्ने, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा हेरेर मात्र आवश्यक योजना बनाउन महाशाखाको सुझाव छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो। बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानवाधिकार क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्पेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको भनेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फार्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिकाका क्षेत्रमा एक पटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फार्म कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको छ। सूचनामा इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एक पटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्ने फर्म कम्पनी वा संस्थाले 5 लाख रूपियाँ दस्तुर बुझाउनुपर्नेछ। त्यस्तै 5 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्नेले 10 लाख रूपियाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि विभागको सूचना अनुसार अनलाइन आवेदन पेश गरे पनि 2083 असार मसान्तसम्म इजाजत पत्र नलिएका फर्म कम्पनी वा संस्थाले समेत नयाँ सूचना अनुसार फेरि अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।

0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको आठेश्वर नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाई छ। आयोगका अनुसार आठेश्वर नगरपालिका नौका जनक बटालाले दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ। आयोगले आठेश्वर नगरपालिकाका मेयर रवि केसी र प्रमुख प्रशासक अधिकृत मणिराज शाह विरूद्ध 80,23,051 बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसै गरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी, तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत एम बहादुर पुन तथा कृषि विकास कार्यालय रूकुम पश्चिमका कृषि अधिकृत मीनबहादुर केसी विरूद्ध 91,17,873 बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यस्तै आठविस्कोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष बीरूबहादुर रोकाया, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनु कुमारी चनेल विरूद्ध मुख्य कसुरदारबाट प्राप्त गैर कानूनी लाभका मतियार भएको अभियोग लगाइएको छ। उनीहरूमाथि चिस्यान केन्द्र निर्माणतर्फको 91,17,873 रूपियाँ र गाड़ी खरिदतर्फको 80,23,051 रूपियाँ बिगो कायम गरी मुख्य कसुरदार सर कैद जरिमाना तथा बिगो असुल उपरको सजाय माग गरिएको आयोगले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। त्यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको 1600 एसएमएस गरेर तथा आईभीआर सर्विसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न पालिकाहरूसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्रचार गरी यस सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गर्न आग्रह गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयन रहेको जनाएको हो। उद्यमशीलता नवप्रवर्धन आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्टार्टअप समिट नेपाल 2026 अभियानको औपचारिक शुभारम्भ गरिएको छ। राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका भन्ने मूल नारासहित त्रिभुवन विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रम मार्फत अभियानको शुरूआत गरिएको छ। आयोजकका अनुसार विकसित देशको आर्थिक समृद्धिको आधार नवप्रवर्धन अनुसन्धान प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यका साथ अभियान अघि बढ़ाइएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआई को सहयोगमा 16 नयाँ ब्याक्टेरियो फेज भाइरस तयार गरेका बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस ब्याक्टेरिया वनस्पति र मानिसको आनुवंशिक जानकारीमा प्रशिक्षण दिइएको छ। प्रयोगशालामा तयार गरी परीक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। यो उपलब्धिले भविष्यमा एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। ब्राजिलका विंगर भिनियस जुनियरले स्पेनिश क्लब रियल मेड्रिडसँग नयाँ 6 वर्ष सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार उनी सन् 2032 जून 30 सान्टियागो बेर्नाउबीमा रहनेछन्। 26 वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्ला केही हप्ता यता उनीप्रति इंग्लिश क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो। तर रियल म्याड्रिडले हिजो मात्रै नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको छ। सम्झौताबारे दुवै पक्षबीच पछिल्लो झण्डै 18 महिनादेखि वार्ता चलिरहेको थियो। केही समय वार्ता रोकिए पनि रियलले नयाँ प्रस्ताव गरेपछि सहमति भएको जनाएको छ। ब्राजिलको राष्ट्रिय टोलीबाट उनले 54 खेलमा 13 गोल गरेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजोदेखि वर्षा केही कम, आज बिहानदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश। विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस। एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।

भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

0: महिनासम्म बिल बुझाएको कार्ड ल्याई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरी गाउँ खाने पानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बजार बर्दिया। गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाड़ा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्यलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाँच्छ।

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार 7 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्डलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाड़ा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्ड ल्याई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: को सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि। स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्यलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: बुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक बुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। बुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय बुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्ड ल्याई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया। गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: म विदेश आएदेखि जम्मा गरेको पैसा
1: पठाइदिन्छु है, बरु अलिकति ऋण खोजेर चुइने छालो फेरेर
0: एउटा पक्की घर बनाउनु तयारी गर्नु।

0: मान्छे हुनुहुन्छ?
1: यता त सबै ठिकै छ।
0: खर्च थिएन
1: यो पालि साउले तलब दिएको छैन। म साथीहरूसँग सापट माग्दा 10-15 हजार पठाइदिन्छु है।
0: 10-15 हजारले के गर्ने? मैले छोराछोरीको स्कुलमा फी तिर्नु छ, साउ पैसा माग्न आएको आएछ।
1: तिमीले भने जस्तो सजिलो छ र विदेशमा पैसा फल्छ?
0: मैले मात्र के गर्ने? बरु आउनु।

0: आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु सर। खासमा मलाई के भएको रहेछ सर?
0: तपाईँलाई अल्झाइमर्स भएको छ, बिस्तारै सबै कुराहरू भुल्दै जानु भएको छ। खासमा के भएको छ?

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्ड ल्याई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया। गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाँच्छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाड़ा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्यलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
2: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बजे निर्देशन।
0: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, 15 बुधे माग राखेर म्यान पावर व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे।
1: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति, आउँदा दिनमा सहज सेवा प्रवाह र भीड़भाड़ नहुने गरी काम थालिएको विभागको दावी।
2: जुन एररहरू आएर जुन समस्या धेरै भयो, हरेक ज्यानमा मान्छे धेरै थुप्रने अनि गुनासो बढी आयो होइन, त्यो एरर पनि धेरै डाउन भइसकेका छ। राम्रोसँग काम गरिरहेको छ।
0: साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर, कुनै पनि आक्रामक कार्य विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य।
1: र महिला T20 एसिया कपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 मा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुधे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बुधे निर्देशन दिनुभएको हो। समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेको कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत दुर्गम क्षेत्रमा विद्युतको पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह अर्थात पालिका र निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न, सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल, तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ। त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्ने समितिको निर्णय छ। सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारणबीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ। समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्नै बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ती पोलहरू आउँदो 15 दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई आदेश दिएको छ।
1: नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाडौँमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय नीति ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालय नहुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, महासंघले ती शिक्षक कर्मचारीहरूलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।
7: गत चोटिको भन्दा कडा र ठूलो आन्दोलन हुन्छ यसपटक। विद्यालय शिक्षाको विकासको कुरा छ, विद्यार्थीलाई खाजादेखि लिएर सेवा सुविधाको कुरा छ, माननीय मन्त्रीज्यूलाई हामी बुझाउँछौ र त्यसपछि अनि बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक हुन्छ।
1: यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म झण्डै एक महिना काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए।
0: धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्त्य सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केबर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भएको छ। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनुभयो। मन्त्री मेहताले सिराको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनुभयो। हालको मिथिला नगरपालिका साथमा ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 को बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसयता हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ़न सकेको छैन।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले ग्यास अभावको विषय उठाएका छन्। सत्तारूढ़ दल रासोपाकै सांसदहरूले समेत समस्या के हो यसबारे प्रश्न पार्न आग्रह गरेका थिए। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले जवाफ दिनुभएको छ। आधा सिलिण्डर र भरी सिलिण्डरको व्यवस्थाका कारण अहिले ग्यास केही असहज भएको उहाँको दावी छ। नागरिकका गुनासाबारे अनुगमन गरिरहेको मन्त्री गौरी कुमारीले बताउनु भएको छ।
0: आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मको लागि 16 उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार अर्थात 10,00,000 रूपियाँ शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान खरिद गर्ने एकजना उपभोक्ताले जितेका छन्। ती विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिवकृष्ण जनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। सबै विजेताहरूको छनौट क्रिप्टोग्राफिकल्ली सेक्योर्ड युनिफर्म ऱ्याण्डम स्याम्पलिङ प्रविधिबाट गरिएको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष रहेको आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। गएको साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7,077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि हरेक दिन 1-1 गरी 15 दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि 1 बम्पर उपहार विजेता चयन गरिएको हो। यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। आउँदा दिनमा डिजिटल कारोबारको संख्या र रकम अझै बढ़ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। विभागले छनौट भएका विजेताहरूको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताहरूको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिने विभागले जनाएको छ।
1: यही साउन 29 31 गतेसम्म हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनुभयो। देउवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने बताउनुभयो। आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउबा नेपाल फर्किने बारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले आफूहरूले बुझ्ने काम गरिरहेको बताउनु भएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा राहदानी विभागको सेवामा शास्ति र अहिले भइरहेको पहल बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
9: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुँदे निर्देशन, तनुषाको ढल्केबार प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा, प्रतिनिधि सभाको आजको बैठकमा ग्यास अभावको विषय उठ्यो, उद्योग मन्त्रीद्वारा अनुगमन भइरहेको जवाब, 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, कांग्रेस संस्थापनी तर्को राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। म्यान पावर व्यवसायीले 15 बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजैदेखि लागू हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रमा समस्या समाधान हुन नसकेको जनाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कार्यवाही गरेको भन्दै अब म्यान पावरले कामदार पठाउन बन्द गरेको बताउनु भएको छ।
0: राहदानी विभागमा अहिले सेवाग्राहीले धेरै शास्ति खेप्नु परेको छ। विभागमा दैनिक जसो सेवाग्राहीको लामो लाइन देखिन्छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ ई पासपोर्ट प्रणालीको शुभारम्भ गर्दै झण्डै 1 करोड़ नेपालीको विवरण नयाँ प्रणालीमा सारिएको र यो नयाँ सरकारको उपलब्धि भएको दावी गर्नुभएको थियो। तर प्रणाली पटक पटक डाउन हुने, अनलाइन भुक्तानी नचल्ने, अपोइन्टमेन्ट चाँडै बन्द हुने र राहदानी वितरणमा ढिलाइ लगायतका समस्या छन्। फ्रान्सेली कम्पनी आईडीमियाबाट जर्मन कम्पनी मिहबौर र भेरी डोसलाई जिम्मेवारी हस्तान्तरण भएपछि काठमाडौँ सहित पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा, म्याग्दी लगायत जिल्लामा लगइन र पासवर्ड सम्बन्धी समस्या पनि देखिएको छ। यस्ता समस्याको समाधानका लागि भइरहेका प्रयासबारे हामीले राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेलाई सोधेका छौं।
2: चाहिँ हामीले दुई सिटमा काम गरिरहेको छौँ, किनभने इपिएफको कारणले पनि धेरै फर्महरू एप्लिकेसनहरू आयो होइन, अनि त्यही भएर त्यसलाई म्यानेज गर्नलाई चाहिँ दुई सिक्समा बिहान 7 बजेदेखि राति 9 बजेसम्म काम गरिरहेका छौँ।
1: अनि यो पछिल्लो समय राजधानी विभागमा एउटा इपिएसको कारण भनेर तपाईँले भर्खर जोड्नुपर्नु भएको छ र अरू बेलामा चाहिँ अत्याधिक भिड हुने गरेको छ भन्ने कुराहरू सुन्नमा आएको छ, यसको कारण चाहिँ के हो?
2: जुन इपिएस भन्दा अगाडि चाहिँ केही पहिलो दुईटा विक चाहिँ अलिक भिड बढी थियो होइन, त्यो किनभने त्यो अगाडि हामीले चाहिँ केही दिन फर्म पनि बन्द गरेका थियौँ किनभने नयाँ सिटमा गइरहेका थियौँ, प्लस नयाँ सिटमा जाँदाखेरि केही एरर आउँछ त्यसलाई फिक्स गर्ने भनेर, अनि फर्महरू पनि केही कम लिइरहेका थियौँ, त्यति कारणले गर्दाखेरि चाहिँ सुरुमा अलिकति भिड बढेको थियो।
1: भनेपछि दुई सिफ्टमा सेवा सुरु गरेपछि दैनिक चाप घटेको छ भनेर बुझ्नु पर्यो।
2: दुई सिफ्टमा काम गरे भएर के हुन्छ म्यानेज चाहिँ भएको होइन, जस्तो अलिक इपिएस कारणले चाहिँ भिड बढेको हुनाले दुई सिफ्टमा भएपछि मान्छेहरू अलिक सहज भयो, हामीलाई अलिक सजिलो भयो, त्यसले चाहिँ त्यसले अलिक भिड कम भएको, अहिले अहिले आउँदाखेरि एकदम भिड कम छ, त्यो चाहिँ इपिएसको प्रेसर कम भएर पनि हो।
1: अहिले विभागमा दैनिक कति सेवाग्राही आइरहनु भएको छ र पहिलेको तुलनामा चाहिँ कति हो यो अहिलेको संख्या चाहिँ?
2: युजली एभरेजमा चाहिँ 1000-1200 मान्छेले फर्म भर्नुहुन्थ्यो पहिला होइन, अनि जस्तो इपिएसको फिवर आउँदाखेरि चाहिँ ल 2022-2025 पनि फर्मले 1-3000 जति नै पुग्यो होइन, गरेर 1600-1700 राउन्ड फर्म चाहिँ छ।
1: नयाँ प्रणाली सुरु गर्नुभन्दा अगाडि चाहिँ पर्याप्त परीक्षण नभएका कारण समस्या आयो भन्ने कुराहरू सुनिन्छ, यसमा चाहिँ के भन्नुहुन्छ?
2: के त्यस्तै हुन्छ होइन, कति कुराहरू चाहिँ गर्दै गएपछि अनि एरहरू देखिँदै जान्छ अनि त्यो सल्भ गर्दै जाने भन्ने कुरा हो होइन, सुरुमा पनि 1000 चाहिँ फर्म खोल्यौँ अनि त्यो फर्म खोल्दाखेरि सर्टेन इस्युजको कारणले गर्दाखेरि के त्यो 5000 मान्छेले फर्म भरे कोही दिनमा होइन, अनि ती सबैलाई सेवा दिनु पर्यो, जस्ट थोरै फर्म खुलाउने इस्युदेखि चाहिँ सल्भ गर्दै जाने भएको चाहिँ 15-20 धेरै इस्यु सजिलो हुन्थ्यो, सेवा गर्ने सजिलो हुन्थ्यो, हामीलाई सजिलो हुन्थ्यो, तर फर्म कार्ड खोल्न खासै धेरै कम गरेनौँ, अनि इस्युहरू त्यहाँ आउँदाखेरि प्रत्येक झ्यालमा प्रत्येक ठाउँमा भिडहरू बढी देखियो कि पहिलो बिहार चाहिँ, अनि के हदसम्म तयारी हुन्छ, के हाउ टेक्नोलोजी चिन्नु भन्नु सर, के चाहिँ तयारी टाइम अनुसार इस्युहरू देखिएपछि बल फिक्स गर्ने हुन्छ, 3 महिनाको चाहिँ स्टेबिलाइजेसन टाइम राखेका हुन्, किन यो टाइममा चाहिँ जति पनि एरर देखिन्छ सबै फिक्स गर्ने भनेर त्यो टाइम राखिएको हुन्छ।
1: र यो पासवर्ड नचल्ने कुरा, यो लगइन नहुने कुरा, प्रणाली बारम्बार डाउन हुने कुरा, यो समस्या चाहिँ कहिलेसम्म समाधान भइसक्छन्? अब
2: प्रब्लम भन्नुभयो

0: लाखौं रोहिंग्या छिमेकी बंगलादेशमा शरण लिन पुगे। त्यहीँबाट विस्तारै विस्तारै भारत हुँदै नेपालमा प्रवेश गर्न थालेको अनुमान गरिन्छ। प्रहरी प्रवक्ता काफ्लेले विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढ़ाएको समेत बताउनु भएको छ। पाकिस्तानको ब्रोड पीक हिमालय आरोहणको क्रममा ज्यान गुमाएका गोर्खाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। उहाँको शवयात्रा सहित काठमाण्डुको सोइम्बुमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोड पीकको हिम पहिरोमा गुरूङ र निर्मल पूर्जा सहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुधन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो। गृहमन्त्री सुधनले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान व्यक्त गर्नुभएको छ।
1: यसैबीच दोलखाको गौरी शंकर गाउँपालिका 9 मा पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुङरी हिमालको आधार शिविरमा 5 वटा शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 वटा शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 मा एलुङरी आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको, तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्किएको प्रहरीको भनाई छ। यलुङरीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणको क्रममा हिमपहिरोमा 5 विदेशी सहित 2 जना नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 जनाको मात्रै शव भेटिएको थियो। सोलुखुम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 जना गरी 5 जनाको शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ। यलुङरी रोलबालिङ हिम श्रृंखलाको 5,630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: गरिने समस्याले चिन्तित हुनुहुन्छ?
1: Permanent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva. अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
0: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
1: Germadent नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल। सम्पर्क 01-545-46-66।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्।
2: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक निफ्टी आज 4.05 अंकले ओह्रालो लागेर 2650.09 बिन्दुमा झरेको छ। आज उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 183 कम्पनीको शेयर घटेकोमा 86 बढ़ेको छ। त्यस्तै 7 कम्पनीको शेयर घटबड़ भएन। आज अप्पर लोहेरी खोला हाइड्रो पावरको शेयर झण्डै 7% घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 8.60% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 4.62 करोड़को कारोबार भएकोमा आज 334 कम्पनीको 1.03 करोड़ कित्ता शेयर 3.77 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: शेयरपछि सुन चाँदीको खबर। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघ जनाएको छ। यस्तै चाँदीको भाव पनि यो हप्ता लगातार बढ़ेको छ। यता निरन्तर भाव बढ़ेकोमा चाँदी आज तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी तोलामा 270 रूपियाँले बढ़ेको हो।
2: पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न 7 पक्राउ गरेको हो। आईयूसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिंहनामंगल काठमाडौँ आइपुग्नु पर्ने NA 7/1539 ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाईपास सड़क खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलर हवारी र रफिक मिया सहित सन्देश राणा मगर, केशर राम सुनार, मन्दसिंह लामा र उमेश राणा मगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नागो परीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
3: पूर्वका 5 जिल्लामा भोलि शनिबार 12 बिजुली नआउने भएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा भोलि बिहान 4 दिउँसो 4 12 विद्युत सेवा अवरूद्ध हुने भएको हो। दुहबी दमक 132 केबी प्रसारण लाइनको करेन्ट टावर नम्बर 68 र 69 बीचमा डेड इन्ड टावर जडान प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत सेवा कटौती गर्न लागि आयोजनाका प्रमुख दर्शन राय यादवले बताउनुभयो।
2: नेपाल दर्पणमा अब विदेशको खबर। साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ

0: टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगान बीच आज भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका यी देशबीच रक्षा सम्झौता भएको हो। मध्य पूर्वको द्वन्दमा साउदी अरब पनि तानिएको तथा हर्मुज जलमार्ग र लाल सागर हुँदै हुने जल परिवहनमा अवरोध पुगेको अवस्थामा तीन देशले सुरक्षा सम्बन्ध सुदृढ बनाउने प्रयास गरिरहेका छन्। साउदी अरब र पाकिस्तानले गएको वर्ष संयुक्त रक्षा सम्झौताको घोषणा गरेका थिए। गएको फेब्रुअरी 28 अमेरिका र इजरायल गरेको आक्रमणले क्षेत्रीय तनावलाई बढ़ाएपछि इरान र उसका सहयोगीले साउदी अरब तथा खाड़ीका अन्य देशहरूमाथि आक्रमण गर्दै आएका छन् र उनीहरूको ऊर्जा आपूर्तिमा अवरोध खड़ा गरिरहेका छन्। तीनवटा देशले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार यो सम्झौताको उद्देश्य कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्नु हो।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी ट्वेन्टी एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 यूएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साविक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछ र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो 6 र समग्रमा 9 संस्करण हो। भारतले 4 एक दिवसीय फर्म्याट र 3 टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, पूर्वाधार विकास समितिद्वारा सरकारले 5 निर्देशन।
0: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, 15 माग राखेर म्यान पावर व्यवसायले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे।
1: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति, आउँदा दिनमा सहज सेवा प्रवाह र भीड़भाड़ नहुने गरी काम थालिएको विभागको दावी।
0: साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर, कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य।
1: र महिला टी20 एसिया कपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
2: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार 7 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटोरिक्सा भाडा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्यालय अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
0: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया।

0: भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार सातौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा सम्पन्न हुने मिति यही श्रावण 23 गते शनिबार, समय बिहान 11 बजेदेखि, स्थान त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँको सभा हल। साथै संस्थाले अटो रिक्सा भाड़ा दिने भएकाले खानेपानीको जेठ महिनासम्म बिल बुझाएको कार्डलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गर्दछौ।
1: आयोजक भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: राम राम ओ नमस्कार रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टिकाराम चौधरीसँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना सम्बन्धित मेरमेरिक जानकारी कृषक कनाठे पुगैकलाक ओ कृषक हुकर कर्तीलाई खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी लिन उद्देश्यसे यी कार्यक्रम सञ्चालन गरिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याकै 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्र मसिफि सुन्ने सेक्जाइ
0: ओस्तक रेडियो गिरवा एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्र मसिफिन सुन्न सिक्ने माथि कार्यक्रम के फे दोस्रा प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाटी पुस्तक एक अठार पाँच 42 गते फे यह कार्यक्रम सुन्न सिक्ने बाटी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन सेना कृषक हुकन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र का मेरमेरिक जानकारी प्रसारण गरिने बाटी।
1: कृषि तथा पशुपन्छी गणकै उत्पादन वृद्धि कैका कृषक समुदायकै आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रकै देहोर उत्पादन बढाएकलाई अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैका संचार माध्यमकै प्रयोग मसे प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन सन् पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रकै मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हुइलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज ओ सरल तरिका से न पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओतना प्रभावकारी नै देखेलक अवस्थामा नवीनतम प्रविधि मसेन प्रचार प्रसार करकलाक आधुनिक तरिका से हाली हो झट्ट सूचना पुगैना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी हुना देख पर्ना हुइलको से रेडियो टाइगर के सहकार्यमा यी कार्यक्रम प्रसारण हुइदिबा।
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में लीडरशिप से समय में आवश्यक सूचना ज्ञान और सीप के पहुंच करा के उत्पादन बढ़ेना सघैना करना और समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेती बाड़ी में सद दिन जैसी कुछ न कुछ प्राविधिक समस्या देखा पड़ना हुईलक और से ओकर समाधान के लग सूचना और संचार प्रविधि के प्रयोग में से समय में समस्या के समाधान के उपाय कृषक और सरोकार अलंकन दे
0: आज कार्यक्रम के दोस्रा भाग हो। आज कार्यक्रममा धान खेती कर्षक लगपा छ अपना एक पर्ना सावधानी कर पर्ना सिहार लगायतका विषयमा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल खुशबहासेन बातचित गरल बाटी।
2: आजको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा भर्खरै दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर लगायतका तराई क्षेत्रका जिल्लामा धान रोपाई गरेर सकिएको छ। धान रोपाई सकिएपछि अब उत्पादन बढाउनका लागि धान गर्नुपर्ने सिंचाई मलको व्यवस्थापन सँगै धानको बीचमा उम्रने अनावश्यक झारलाई व्यवस्थापन कसरी गर्ने लगायतका विविध विषयमा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहसँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: धन्यवाद सर।
2: आराम हुनुहुन्छ?
3: आराम हुनुहुन्छ।
2: पश्चिम तराई क्षेत्रका जिल्लामा विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुरमा अहिले धान रोपाई सकिएको छ होइन? अब विगतका वर्ष भन्दा यस वर्ष अलिकति छिटपुट रूपमा वर्षा पनि राम्रै भएको छ। अब किसानहरूले धान रोपाई सकिएपछि ध्यान दिनुपर्ने मुख्य कुराहरू के छ संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: अहिले पनि तराईका बहुसंख्यक भूभागमा थोरै छिटपुट रूपमा यो रोपाई चलिरहेकै छ होइन? तर सुदूरपश्चिममा यहाँले भन्नुभयो तराई भूभागमा चाहिँ बहुसंख्यक ठाउँमा धान रोपाई भइसकेको छ। धान रोपाई भएको 20-25 दिनपछि किसान दाजुभाइ दिदी बहिनीले सक्दो प्रथम गोड मिल गर्ने प्रयास गर्नुपर्छ। गोड मिल हातले पनि गर्न सकिन्छ। अहिले चाहिँ लेबरको अभाव भएको पाइन्छ, श्रम जनशक्तिको मजदुरको अभाव देखिन्छ। त्यसै कारणले त्यस्ता खेतहरू जहाँ चाहिँ लेबरको अभाव छ हातले गोड मिल गर्न सक्ने सम्भावना छैन त्यस्तो ठाउँमा किसान दाजुभाइ दिदी बहिनीले अहिले विभिन्न किसिमका झारनाशक विषादीहरू पाइन्छ, जस्तै अनेक किसिमका विषादी पाइन्छ जसमा सोडियम बिसाइलिबेट त्यसलाई मार्केटमा लुम्नी गोल्ड भनेर आउँछ, त्यो धेरै प्रभावकारी पाइएको छ। त्यो चाहिँ 0.5 ml प्रति लिटर पानीमा मिलाएर, अर्थात् 1 लिटर पानीमा 0.5 ml छ भने 5 लिटर पानीमा कति हुन जान्छन्, 0.5 ml हुन जान्छन् है। यसरी चाहिँ 0.5 ml प्रति लिटर पानीमा मिलाएर सोडियम बिसाइलिबेटको झोल चाहिँ स्प्रे गर्यो भने थुप्रै झारहरू, धानका बोटहरू रहिरहन्छ, तर जति झारहरू छन् सबै झारहरू मरेर जान्छन्। त्यो चाहिँ 25-30 दिनमा एकचोटि गोडबेल गरेपछि गर्ने, र दोस्रो गोडबेल चाहिँ के हुन्छ भने 50-60 दिनमा हुन्छ। त्यस बेला पनि हामीले यही विषादीलाई, झारनाशक विषादीलाई रिपिट गर्नुपर्छ। त्यसपछि अर्को कुरा के हो भने, जब हामी पहिलो गोडबेल गर्छौँ 20-25 दिनमा भने त्यही बेला चाहिँ के गर्नुपर्छ भने युरियाको अथवा नाइट्रोजनको प्रथम डोज चाहिँ, हामी केमा दिएका हुन्छौँ जुन बेला धान रोपाई गरेका हुन्छौँ त्यो बेला, दोस्रो डोज चाहिँ 3.5 किलो प्रति कठाका, लगभग 3 किलो प्रति कठाका दरले युरिया चाहिँ छर्नुपर्छ खेतमा। र त्यस्ता खेतमा जुन खेत सुक्खा छ त्यसमा नसर्ने, कम्तीमा माटोमा किसानको मात्रा कायम छ भने मात्र हामीले युरिया छर्दाखेरि के हुन्छ भने युरिया चाहिँ प्लान्टले, नाइट्रोजन प्लान्टले लिने, बोट बिरुवाले लिने, धानको बोटले लिने सम्भावना हुन्छ। सुक्खेको खेतमा छर्यो भने त्यो सम्भावना घटेर जान्छ, युरिया चाहिँ बाष्पीकरण भएर आकाशमा उड्छ र एकचोटि चाहिँ माटोले त्यो युरिया सोच्न सक्दैन, जराले प्लान्टले सोच्न सक्दैन। अर्को कुरा, जब हामी धान रोपाई गरिरहेको हुन्छौँ त्यही बेला किसान दाजुभाइ दिदी बहिनीले दिएर ती चाहिँ खेतमा हाल्नु पर्ने हो, तर के हो भने हामीले चाहिँ जब कुनै किसान दाजुभाइ जसलाई केही थाहा छैन र डिएपी पोटास हाल्नु भएको छैन भने अहिले पनि ढिलो भएको छैन, उहाँहरूले प्रति कठा पोटास चाहिँ 2-2.5 किलो प्रति कठा र डिएपी 2.5-3 किलो प्रति कठाको दरले चाहिँ खेतमा छोड्यो भने चाहिँ उहाँको खेतमा के हुन्छ भने यो धान राम्रो उत्पादन हुने सम्भावना हुन्छ। डिएपी र पोटाससँगै सकिन्छ भने बोरोन 50 ग्राम प्रति कठाको दरले, र जिङ्क चाहिँ जिङ्क भन्ने गर्छौ त्यो चाहिँ 100 ग्राम प्रति कठाको दरले छर्यो भने बोट बिरुवाको लागि, अर्थात् धानको बालीको उन्नत विकास हुनको लागि, स्वस्थ पौधा निर्माण हुनको लागि के हुन्छ भने यसले धेरै ठुलो सहयोग गर्छ। यी मलहरू हामीले समयमै छरेनौँ भने यसले चाहिँ के गर्छ, बिरुवाको वृद्धि विकास राम्रोसँग हुँदैन र धान चाहेको उत्पादन घट्न जान्छ। यो मुख्य कुरा हो, अहिलेको लागि विशेष ध्यान दिनुपर्ने। अर्को कुरा के छ भने, मानौ न यो धानको खेतमा कुनै पनि किसिमको रोगहरू देखियो, जस्तै अहिलेको समयमा धान रोप्न बित्तिकै फुट र खेत कुहिने एउटा रोग लाग्न सक्छन् होइन, त्यो बेला चाहिँ हामीले के गर्नुपर्छ, हिमोसान एउटा विषादी पाइन्छ, 2.5 ml प्रति लिटर पानीका दरले हिमोसान चाहिँ खेतमा छोड्यो भने त्यो यो जुन खेत कुहिने रोग छ त्यो चाहिँ घटेर जान्छ। यो समस्या एउटा धानको खेतमा देख्न सक्छन्। त्यसपछि जब बोटहरू, धानको बोट 40-50 दिन हुन थाल्छन्, गाजहरू आउन थाल्छन्, त्यो बेला चाहिँ अर्को चाहिँ स्टिम बोर्डर फेजमा के हुन्छ भने धानको जुन बोट हुन्छ त्यसमा एउटा किरा हुन्छन्, त्यसले चाहिँ के गर्छन् भने बोटै काटिदिन्छ, भित्रै काटिदिन्छन्, जसले गर्दाखेरि यो प्लान्ट चाहिँ वृद्धि विकास हुँदैन, सुकेर जान्छ। त्यो कन्डिसनमा हामीले के गर्नुपर्छ भने फिप्रोनिल एउटा विषादी पाइन्छ, त्यो फिप्रोनिल चाहिँ खेतमा छोड्यो भने त्यसबाट विषादीहरू जुन स्टिम बोरर भन्ने गर्छौँ तिनीहरू मरेर जान्छ र हाम्रो धान चाहिँ सुरक्षित रहन्छ। यी मुख्य कुराहरू छन् जसमा हामीले के गर्न सक्छौँ भने किसान दाजुभाइ दिदीबहिनीले ध्यान दियो भने उहाँहरूको खेत सुरक्षित रहन्छ र राम्रो हुन सक्छ।
2: अब अहिले देशैभरि मलको अलिकति अभाव छ, यहाँले भने जस्तो होइन, अब वैकल्पिक मलको व्यवस्थापन पनि किसानहरूले गर्नु भएको छ होला, अब मल नपाइरहेको अवस्थामा सिंचाई र मलको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: अहिले देशभरि मलको समस्या भएको सुनिन्छ। यस्तो कन्डिसनमा के हुन्छ भने हामीसँग एजोला भन्ने एउटा हुन्छ, जुनसुकै कृषि प्राविधिकको सहयोग लिएर किसानले पोखरीहरूमा तराईका पोखरीहरूमा एजोला पाइन्छ अथवा थुप्रै किसानहरू चिनी राखेको हुनुहुन्छ र यही एजोला हो भने उहाँलाई थाहा हुँदैन। अहिले गुगल युट्युबको समयमा चाहिँ यहाँले सर्च गर्नुहुन्छ एजोला भनेर भने त्यहाँ चाहिँ देखिन्छ। त्यो एजोला प्लान्ट जहाँलाई चिनेर आफ्नो खेतमा 20 किलो एजोला प्रति कठाको दरले राख्यो भने त्यो त्यसले के गर्छ भने युरिया हामीले खेतमा नछोडे पनि 50-25% युरियाको जुन डिमान्ड छ एजोलाले नै पूर्ति गर्छन्। र एजोलाको अर्को विशेषता के हो भने यसले झारपात घटाउन पनि सहयोग गर्छ। एजोला छरिसकेपछि खेतमा पानी सुक्यो भने एजोला मल बन्न जान्छ र एजोला खेतमा रहिरह्यो भने घाँसपात मर्न दिँदैन। त्यसले चाहिँ युरियाको जुन हाहाकार छ त्यसलाई केही हदसम्म एजोलाले हामी सम्बोधन गर्न सक्छौ। त्यसै गरी गोठे मलहरू हुन्छन्, गोठे मलहरू प्राङ्गारिक मलहरू हुन्छन्, यिनीहरूलाई पनि जुन बेला हामी रोपाई गर्छौँ त्यही बेला चाहिँ खेतमा 7-10 डोको प्रति कठा राख्यौँ भने त्यसले पनि थोरै मात्रामा भए पनि युरिया डिएपी पोटासको सम्बोधन गर्ने गर्छन्। जुन खेतमा पानीको अभाव छ, नहर र सिँचाइ छैन, सिँचाइ एकदम आवश्यक हुन्छ धानको लागि। सिँचाइ छैन भने सिँचाइको लागि हामीले सक्दो दमकल पम्पिङ सेटहरू प्रयोग गरेर प्रत्येक 12-14 दिनको फरकमा खेत भिज्ने गरी सिँचाइ गरिदियो भने के हुन्छ भने सिँचाइको मागलाई पूर्ति गर्न सकिन्छ। खेतलाई यो धानलाई जति पानी चाहिएको छ त्यसलाई पूर्ति गर्न सकिन्छ। धान एउटा धारणा के छ भने धानको लागि खेत डुबेकै हुनुपर्छ, पानी भएकै हुनुपर्छ भने त्यस्तो छैन। यदि जुन खेतमा सिँचाइको व्यवस्था छैन त्यहाँ पम्पिङ सेटहरूको सहयोगले पनि थोरै मात्रामा सिँचाइ गर्ने, नभए हामीले पहिला नै के गर्नु पर्थ्यो भने सुक्खा सहन सक्ने जातहरू धानका जातहरू लगाउनु पर्थ्यो। सामान्य धानका जातहरू जुन हामीले परम्परागत रूपमा अहिले लगाउँदै आएका छौँ त्यस्तो कन्डिसनमा पानीको अभाव हुन सक्छन्, आउने दिनमा वर्षा नहुन सक्छन्। यो बेला चाहिँ हामीले अर्को एउटै उपाय छ कि सिंचित भएको जग्गा हुनु पर्यो, छैन भने पम्पिङ सेटको प्रयोग गर्ने, नभए आकाशले पानी पर्यो भने त्यो सबभन्दा राम्रो हुन्छ।
2: कस्ता खालका झारहरू बढी उम्रिन्छन् तिनलाई अघि नै यहाँले जुन विषादीको कुरा गर्नुभयो यतिकै गोडमेल गर्ने अथवा विषादी थर्नै पर्ने कुन अवस्था हुन सक्छ र विशेष गरी कस्ता खालका झार उम्रने सम्भावना बढी हुन्छ?
3: मुख्य झारहरू दुबी चरा पाते झारहरू हुन्छन् होइन, यिनीहरू चाहिँ धानमा बढी देखिन्छन्। इनकेस यस्ता झारहरू देखियो भने एउटा मात्र सोडियम डिस्टाइलेट छोडिदिनुहुन्छ भने सबै झारहरूलाई उठेर जान्छ, सुकेर जान्छ र धानको बोट बच्छन् र त्यसबाट के हुन्छ भने नमी गोल्ड जस्तै अरू पनि पाइन्छ विषादीहरू। तर मार्केटमा अहिले मार्कले गरेको अनुसन्धानमा यो सबभन्दा बढी प्रभावकारी देखिएकोले मैले यसको बारेमा भनेको छु। अरू चाहे जुन हाम्रो कृषि प्राविधिक साथीहरू हुनुहुन्छ उहाँहरूसँग पनि किसान दाजुभाइ दिदीबहिनीले चाहिँ सम्पर्क गरेर यसको बारेमा अन्य झारनाशक विषादीको बारेमा पनि जुन निर्देशिका दिएको हुन्छ त्यसको आधारमा चाहिँ उहाँहरूले छोड्न सक्नुहुन्छ।
2: अब रोपाई गरिसकेको 10-15 दिन 20-25 दिनपछि अलिकति गाँझ हाल्ने बेला अलिक कालो हरियो टाइपले हुन्छ होइन, कुनै कुनै खेतमा चाहिँ अलिक पहेँलो हुन थाल्ने हुन्छ, त्यस्तो केही रोग व्याधि हो कि कस्ता खालका किराहरूको प्रकोप देखिन सक्छ, सावधानी अपनाउनु पर्ने कुरा के हुन सक्छ, यो विषयमा पनि जानकारी गराइदिनुहोस् न।
3: मुख्य कुरा के हो भने जब धान हामी 10-15 दिनपछि पहिल्यै भयो पहिल्यै रह्यो भने हामीले के हुन्छ भने धान रोप्न बित्तिकै उसको इस्टेब्लिसमेन्ट फेज हुन्छ, उसको जरा चाहिँ माटोसँग एटेच भएर होइन त्यहाँबाट पोषक तत्व लिन 5-7 दिनसम्म लाग्न सक्छन्। त्यो बेलामा धान पहिलो हुन्छ। तर 10-15 दिनसम्म यस्तै भइराख्यो भने के हुन्छ भने त्यसपछि हामीले के गर्नुपर्छ कि धानमा युरियाको कमी छ बुझ्नुपर्छ, पात पहेँलो छ भने त्यसपछि हामीले युरिया के भन्छन् नाइट्रोजनको कमी छ भने बुझ्नुपर्छ र त्यसको लागि हामी युरिया सकेसम्म युरिया प्रयोग गर्ने, युरिया छैन भने त्यसको विकल्पमा अजोला लगायत अन्य युरियाका विकल्पहरू हामीले प्रयोग गर्न सक्छौँ। र अर्को कुरा खेरे रोग पनि लाग्न सक्छ, धानको पात चाहिँ फलामको जस्तो खैरे हुन सक्छन् होइन, त्यो अवस्थामा के हुन्छ भने जिङ्क तत्वको कमी हुन्छ, जिङ्क तत्वको कमी भएको छ भने जिङ्क सल्फेट 25 किलो प्रति हेक्टरको दरले अथवा जिङ्क चिलेटेड जिङ्क जुन हुन्छन् त्यो चाहिँ 0.5 किलो प्रति कठाको दरले हामीले छर्यो भने त्यो समस्याबाट

0: तपाईँले खासै प्रतिक्रिया जनाउँदैन, बोट अप हुन्छ ढल्छ। जब कि उन्नत जातहरू लगाउनुहुन्छ भने त्यसमा थोरै मल दिँदा पनि बढी प्रभावकारी देखिन्छ, ढल्दैन, उत्पादन बढ्न जान्छ। स्थानीय जातहरू जुन हुन्छन् त्यसमा थोरै यस्ता स्थानीय जात छन् जो चाहिँ रोग लाग्दैन, किरा लाग्दैन, होइन, तर बहुसंख्यक स्थानीय जातहरूमा रोग किरा लाग्ने प्रकोप पनि त्यति नै देखिन्छ। त्यसै कारणले किसान दाजुभाइ दिदी बहिनीले सक्दो चाहिँ उन्नत जातहरू लगाउने प्रयास गर्नुपर्छ।
1: आगामी अङ्कमा पनि यहाँसँग धान खेतीका विषयमा, धानको उत्पादन वृद्धिका सन्दर्भमा थप विषयमा कुराकानी गरौंला। आजको अङ्कमा रेडियो सुन्ने सम्पूर्ण श्रोता, विशेष गरी धान खेती गरिरहनु भएका किसानहरूका लागि यहाँको सुझाव सल्लाह के छ?
0: अब मुख्य गरी किसान दाजुभाइ दिदी बहिनीले उहाँहरूले आफ्नो खेत कुन अवस्थामा छ, कस्तो कन्डिसनमा छ, खेतमा पानी लागेको छ कि छैन, किरा लागेको छ कि छैन, यस्ता कुराहरू सूक्ष्म रूपले हेरिराख्नुपर्छ, अब्जर्भ गरिराख्नुपर्छ, होइन, र यस्तो कहीँ पनि केही त्यस्तो समस्या देखियो भने सक्दो नजिक गएर मोबाइलले फोटो खिच्ने र सम्बन्धित प्राविधिक विज्ञहरूलाई त्यो पठाउने, यदि त्यो पनि गर्न सकिएन भने नजिकै जुन कृषि जुन नगरपालिकामा गाउँपालिकामा कृषि विज्ञहरू खट्नुहुन्छ, प्राविधिकहरू खट्नुहुन्छ, उहाँहरूलाई दिनुहुन्छ भने उहाँहरूले समस्याको समाधान गरिदिनुहुन्छ।
1: हस्, निकै व्यस्त समयका बावजुद पनि रेडियो टाइगरले

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्समै। Get on the dance floor.

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बात छै।
1: This is Andrew Peach with Outside Source, live from the BBC Newsroom here in London. Let's start in Thailand, where a student has killed 7 people just north of Bangkok. Police say the 14-year-old boy shot his grandparents and then with his grandfather's handgun went to his school on the outskirts of the city and shot 5 teachers, injuring more than 30 others. The boy then reported to have shot and killed himself. Thailand's Prime Minister says the shooter's friend told police he'd been under great stress. His actions certainly suggested he planned it. Radio Tiger,
2: 99.2 MHz.
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। थाइल्याण्डको प्रहरीले उत्तरी ब्याङ्कक बाहिरको एउटा भेगमा एकजना विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकहरू सहित कम्तीमा 7 जनाको हत्या गरेको जनाएको छ। यसअघि ती विद्यार्थीले आफ्ना हजुरबुवा हजुरआमाको पनि ज्यान लिएका थिए। 14 वर्षीय ती विद्यार्थीले त्यसपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ। घटनामा 30 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा पुगेका बीबीसीका जोनाथन हेड भन्छन्, केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो, जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाई। अफ्रिकाको रोग नियन्त्रण केन्द्र CDCले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर या केसयले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कंगोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4,000 नाघेको र करिब 1,800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाई आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरूबीच छन विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय UEFAले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका 2 जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढ़ाउनुपर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला 2 महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो 2 चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाण्डुमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुधे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कार्यवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानूनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यस बाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
4: क्याबिनेटबाट पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनुपर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक बजारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने र श्रमिकमाथि लगाउँदै आएको, श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
2: संघले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी बिगो दावी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जना भन्दा बढ़ी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
4: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तीनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
2: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रम विज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूले विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रम विज्ञ पौडेलले भनिन्,
5: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने, वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्नु पर्यो, उनीहरूका गल्ती कमजोरी ल्याएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्नु पाइएन, सरकारले पनि कानूनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
2: रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौं।
6: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालयको सदैव छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ हामी त छलफल गर्ने तयार छौँ। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले, हामीले उहाँहरूको कुराहरू नसुनेको भए, त्यो कुराहरूलाई इग्नोर गरेको भए पोपमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानूनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तरुण तुरुन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
2: माग पत्रमा साउदी अरेबियाको एसबीपी र बायोमेट्रिक, युएईको प्रहरी प्रमाण पत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनैतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढ़ी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने अनि व्यवसायले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
6: होइन, एसबीपीको सम्बन्धमा, पीसीसीको सम्बन्धमा र उहाँहरूले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौँ, पत्राचार गरिरहेका छौँ, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँहरूले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँ लाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि नै गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ, र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरू लाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानून संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानून वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय, मानवीयताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौँ। त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो तीन महिना चार महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ। कसैको परिणाम पनि देखिसकेका छ होइन, उहाँहरूले यो तपाईँले अहिले उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै भयो, त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
2: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय संघले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कारवाही गरेको भन्ने उनीहरूले नियतमै खोट छ भनेर भन्नेछन्, त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
6: त्यस्तो त कुनै छैन, तपाईँको कुनै सरकारी निकायले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानूनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानूनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरे जस्तो पनि मलाई लाग्दैन।
2: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे। साझापखमा एउटा विषय संक्षेपमा, प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढी गुनासा मध्ये 32,000 गुनासा फर्स्यौट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, थाइल्याण्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन्, जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानवीर कुनले यसअघि 30 भन्दा बढ़ी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्याण्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कूलबाट बाहिर निस्किएका थिए। त्यसक्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। देव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढ़ेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौड़िँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्याण्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
1: A U.S. judge in New Mexico has ordered social media

0: गर्जन छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ। सधैँ हजुरको कथकथ कथकथ कहिले छोराले घुमाउनु गएन भन्नुहुन्छ, आज तीर्थ जाने, अब उतै मन्दिर छन् घुम्ने, उतै रमाएर आउने हुन्न बा
1: तीर्थ। छोराले तीर्थ राख्नु
2: भयो
0: हुन्छ।